0: आले हुलाक मार्फत 40 रुपियाँ तिरेपछि सवारी चालक अनुमति पत्र घर दैलोमै वितरण। 25 करोड भन्दा कम लगानीका उद्योगलाई प्रदेशबाटै सिफारिस। अब यस्ता उद्योग सम्बन्धी सिफारिस र आवश्यक सेवा प्रदेश सरकार तथा मातहतका निकायबाटै उपलब्ध हुने। बागमती सफाई अभियानले 690 हप्ता पूरा गर्यो। गुहेश्वरी क्षेत्रमा सफाईसँगै वृक्षारोपण, देशभर 108 भन्दा बढी स्थानमा अभियान जारी। दुर्गम क्षेत्रमा खाद्य आपूर्ति सुदृढ बनाउँदै सरकारी कम्पनी। सुदूरपश्चिमका दुर्गम बस्तीमा खाद्यान्न ढुवानी, किसानका उत्पादन खरिद र सुपथ मूल्य सेवा निरन्तर।
1: जियानी इन्फान्टिनोको फिफा अध्यक्ष पद दबावमा परेको छ। विश्वकप लगायत प्रतियोगितामा निजी क्षेत्रको हिस्सेदारी स्वीकार्ने प्रस्ताव फिर्ता लिनु परेपछि इन्फान्टिनोको पद दबावमा परेको हो। उहाँको प्रस्तावलाई विश्वका प्रमुख संगठनहरूले अस्वीकार गर्दै आपत्ति जनाएका थिए। युएफएका उपाध्यक्ष लरा म्याक्लस्टरले इन्फान्टिनोको प्रस्ताव पहिलो दृष्टिमै समस्यामा परेको देख्नु भएको थियो।

0: हिन्दू सम्राट सेना नेपालले सरकारसँग कुनै सहमति नभएको अडानसहित बन्द लगायतका आन्दोलनका कार्यक्रम कायमै रहने जनाएको छ। हिजो जिल्ला प्रशासन कार्यालय धनुषामा सरकार र हिन्दूवादी संगठन बीच भएको वार्तापछि सीडी ओम प्रसाद लुइटेलले सहमति भएको जानकारी दिनुभएको थियो। हिन्दू सम्राट सेना नेपालले भने सरकारलाई बुझाइएको पत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको दावी गरेको छ। हिन्दू सम्राट सेना नेपालका महासचिव राकेश तनातनीले आफ्ना 15 बुधे माघलाई नै सहमति भएको भनेर प्रचार गरिएको भन्दै बन्दका कार्यक्रम अडान राख्नु भएको हो। रासपाका केही नेता कार्यकर्ताले सहमति भएको भन्दै गलत प्रचार गरेको उहाँको आरोप छ। वार्तामा सहभागी गृहमन्त्री सुदन गुरुङले पनि सहमति भए नभएको विषयमा स्पष्ट नबोलेर देशमा अब कुनै प्रकारको धार्मिक द्वन्द हुनु हुँदैन भन्नुभएको छ। सरकार र संयुक्त हिन्दू मोर्चाबीच हिजो दिउँसो र राति 8 बजेपछि मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा 2 चरणमा वार्ता भएको थियो। दुवै चरणको वार्ता भए पनि औपचारिक सहमति पत्रमा हस्ताक्षर नभएको हिन्दू सम्राट सेनाका महासचिव सनातनीको भनाइ छ। बेलायती युवराज विलियमले पर्वतारोही निर्मल पोर्जाको निधनले आफू मर्माहत भएको बताउनु भएको छ। पूर्व बेलायती सैनिक एवं रोयल मरिन सैनिक पोर्जाको पाकिस्तानको ब्रडपिक हिमालय आरोहणका क्रममा हिमपहिरोमा परेर निधन भएको हो। 2003 बेलायती गोर्खा सैनिकमा भर्ती भएका पोर्जा 2009 विशेष बोट सर्भिसमा आबद्ध हुनुभएको थियो। थप भर्तीगिरीबाट
1: 43-year-old Nirmal Purja, known as Nim, served in the British military for 16 years, 10 of which were spent in the Special Forces, and he was awarded an MBE by the late Queen in 2018 for his achievement in extreme high-altitude mountaineering. Sharing the news on social media, his company Elite Expeditions said it confirmed with profound sadness and immense heartbreak that Purja had died in Thursday's avalanche. It also said that none of the other 9 members of the expedition had survived. Nims became widely known following a Netflix documentary chronicling his journey, 14 Peaks, Nothing is Impossible.
0: अन्तर्राष्ट्रिय फुटबल महासंघले एन्फामाथि लगाएको निलम्बनको विषय लामो समय बितिसक्दा पनि समाधानको बाटोमा अघि बढ्न सकेको छैन। निलम्बनपछि नेपाली फुटबलको भविष्य, एन्फाको भूमिका र यो विषयमा देखिएको अन्योल अझै कायमै छ। एन्फाका पूर्व अध्यक्ष गणेश थापा
2: पर्याप्त रूपमा भएको छैन कि मैले पनि सुनेको छु, किनभने यत्रो जटिल विषय छ, जति चासो चिन्ता लिनु पर्थ्यो, जति स्टेक होल्डर्सलाई बोलाएर छलफल गर्नु पर्थ्यो, त्यो नभएको कि अथवा उहाँले चाहिँ एकदम ढुक्क भएर चाहिँ हामी गरिहाल्छौँ किन कसलाई चाहिँ भन्नुपर्छ, हामी नै सबै चिज मिलाइरहेको छौँ, सार्वजनिक रूपमा कसैलाई भेट्ने गर्ने छलफल गर्नुपर्ने आवश्यकता उहाँले महसुस गरेको नगरेको थियो, समयले रिजल्ट दिइहाल्ला अब अहिले हामी पनि आशा गरौँ भन्ने कुरा जस्तो चाहिँ कि नभएदेखि अलिक चिन्ता चासो चाहिँ राज्यबाट कम भयो कि जस्तो लाग्छ।
3: यो गाँठो पुकाउनलाई पहिला के हुन्छ?
2: अब यो गाँठो पुकाउनलाई कस्तो छ भने यस्तो गाँठो बनाइदियो यो अहिले क्यान्सर नेतृत्वले, यो चाहिँ के भने एकदम सुनिश्चित तरिकाले उहाँहरूले आफ्नो स्वार्थको लागि त्यो गाँठो बनाइदियो। अहिले जे गरे पनि हामी नै आउनुपर्छ, सरकार पनि झुक्नै पर्छ हामीसँग, अरू कुनै उपाय छैन भनेको र हामीहरूलाई फेरि पुनर्वाली नगरिकन सुखै छैन सरकारलाई भनेर एउटा देशलाई नै चाहिँ फिफाको अगाडि चाहिँ एकदम नतमस्तक बनाएर झुकाएर गराएर गर्ने रणनीतिमा उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि यो गाँठो फुकाउनेको एउटा प्रमुख साझेदार एन्फा हो।
0: स्पेनी प्रहरीले सिओटा समुद्री तटमा 500 मिटर घेराबार लगाएर आप्रवासीको निगरानी बढाइएको जनाएको छ। मरक्कोका करिब 60,000 नागरिक पौडेर र अरू आप्रवासी स्थलमार्गबाट प्रवेश गरेपछि निगरानी बढाइएको स्पेन प्रहरीको भनाइ छ। गएको बिहिबार र शुक्रबार स्पेन प्रवेश गर्ने क्रममा 86 जनाको ज्यान गएको खबर छ। स्पेनका कट्टरपन्थी विपक्षी नेता अल्बर्टो नुनेज फिजोले भने आफू आप्रवासी छिरेको क्षेत्रका स्पेनी नागरिकको साथमा रहने बताउनु भएको छ।
4: There are thousands of businesses that cannot open their shutters out of fear. That is a disgrace. Thousands of families feel abandoned in their own country. 85,000 Spanish people who live in this city. We are all Ceuta right now.
0: मिस नेपाल 2026 उपाधि दीपमाला ढकालले जित्नु भएको छ। ललितपुरमा भएको ग्रान्ड फिनालेमा दीपमालाले मिस नेपालको उपाधि जित्नु भएको हो। मिस नेपाल इन्टरनेसनल आर्या निशान्त घोषित हुँदा मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित हुनुभएको आयोजक द हिडन ट्रेजरले जनाएको छ। दीपमाला त्योकान्त ब्ल्याक ब्लेक खेलाडी र म्याराथन धावेका पनि हुनुहुन्छ। बागमती प्रदेशमा गएको आर्थिक वर्षमा तीव्र गतिका कारण 1041 दुर्घटना भएको तथ्याङ्क आएको छ। चालकको लापरवाहीले 240 र यात्रुको गल्तीले 154 दुर्घटना भएको पनि प्रहरीले जनाएको छ। त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा 119 र यान्त्रिक गडबडीले 121 दुर्घटना भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

0: रेडियो BFBS
1: गोरखा रेडियो हो
2: सैन्य समुदाय मा
0: बिलाइन भरी
2: ऑन एयर
0: एप मा
2: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: प्ले BFBS
0: यो BFBS गोरखा रेडियो हो।

0: निरन्तरको वर्षा र बाढी पहिरोका कारण आज पनि मुलुकका ठाउँ ठाउँमा सड़क अवरुद्ध भएको छ। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको सूचना जारी गर्दै केही सड़क पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ। प्रहरीका अनुसार सड़क इलाम्य भएपछि इलाम 9 मा मेची राजमार्ग बन्द छ। सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरणीको राजमार्ग पनि बन्द छ। धोलघाको तामाकोशी 5 किर्नेटार क्षेत्रको लामासाको रामेछाप सड़कमा समावेशी खोलाको बहावले सड़क कटान गरेपछि सड़क अवरुद्ध भएको छ। रसुवाको उत्तर गए 5 खाल्टेमा त्रिशुलेले कटान गरेपछि पासाङ लामो सड़क बन्द भएको छ। उता गोर्खाको धार्जे 3 अण्ड डाँडामा पहिरो खसेपछि लार्के बेनीघाट कच्ची सड़क बन्द छ। प्रहरीका अनुसार काभ्रे सिन्धुले जोड्ने बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्चेबेसी सड़क रातको बेला बन्द गरिएको छ। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथमा पनि राति गाडी चलाउन रोक लगाइएको छ। कुवेतमा इरानले गरेको आक्रमणमा मृत्यु भएका 13 थुम्का सुमकुमार तामाङको शव नेपाल ल्याइएको छ। तामाङको शव कुवेत एयरको विमानबाट गएरात्र त्रिभुवन विमानस्थल ल्याइएको हो। उत्तरी कुवेतको चिनिया कम्पनी भवनमा गएको बिहिबार इरानले क्षेपास्त्र आक्रमण गर्दा तामाङको मृत्यु भएको हो। तामाङले 2022 कुवेतमा चालकको काम गर्दै आउनु भएको थियो। हिन्दू सम्राट सेना नेपालले सरकारसँग कुनै सहमति नभएको अडानसहित बन्द लगायतका आन्दोलनका कार्यक्रम कायमै रहने जनाएको छ। हिजो जिल्ला प्रशासन कार्यालय धनुषामा सरकार र हिन्दूवादी संगठनबीच भएको वार्तापछि श्री ओम प्रसाद लोइटेलले सहमति भएको जानकारी दिनुभएको थियो। हिन्दू सम्राट सेना नेपालले भने सरकारलाई बुझाइएको मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको दावी गरेको छ। हिन्दू सम्राट सेना नेपालका महासचिव राकेश सनातनीले आफ्ना मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको भन्दै बन्दका कार्यक्रम फिर्ता नहुने अडान राख्नु भएको हो। राजसभाका केही नेता कार्यकर्ताले सहमति भएको भन्दै गलत प्रचार गरेको उहाँको आरोप छ। वार्तामा सहभागी गृहमन्त्री सुदन गुरुङले भने सहमति भए नभएको विषयमै स्पष्ट नबोलेर देशमा अब कुनै प्रकारको धार्मिक द्वन्द्व हुनुहुँदैन भन्नुभएको छ। सरकार संयुक्त हिन्दू मोर्चाबीच हिजो दिउँसो र राति 8 बजेपछि मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको उपस्थितिमा 2 चरणमा वार्ता भएको थियो। दुवै चरणको वार्ता भए पनि औपचारिक सहमति पत्रमा हस्ताक्षर नभएको हिन्दू सम्राट सेनाका महासचिव सनातनीको भनाइ छ। कांग्रेसका असन्तुष्ट नेताहरूले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला गर्ने भएका छन्। सुनदेवी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै कोइरालाले मुलुकको विद्यमान राजनैतिक अवस्था र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न भेला आवश्यक भएको जिकिर गर्नुभयो।
1: पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखेपछि पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समाजदार र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न र यो राष्ट्र भेला आयोजन गर्न हामी बाध्य भएका छौँ।
0: कोइरालाले विशेष महाधिवेशन गर्ने निर्णयपछि विभाजनको रेखा भनेको दावी गर्नुभएको छ। विगतमा हिन्दू राष्ट्रको वकालत गर्दै आएका कोइरालाले तराईमा देशमा देखिएका विभाजन रोक्न पनि आफूहरू अघि सर्ने अवस्था आएको बताउनु भएको छ।
1: मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा धर्म, सांस्कृतिक लगायतका नागरिक जीवनसँग जोडिएको विविध गम्भीर सवालहरूमा गहन छलफल गरी देखिएको हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठनात्मक दृष्टिले नयाँ र स्पष्ट कार्य दिशा सहित पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले मेरै संयोजकत्वमा 551 सदस्य आयोग समिति गठन गरी यही श्रावण 29 देखि 31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेलाको आयोजन गरिएको छ।
0: बेलायती युवराज विलियमले पर्वतारोही निर्मल पूर्जाको निधनले आफू मर्माहत भएको बताउनु भएको छ। पूर्व बेलायती सैनिक, रोयल मरिक सैनिक पूर्जाको वास्तविकताको पूर्जाको पाकिस्तानको ब्रोड पिक हिमालय आरोहणका क्रममा हिमपहिरोमा परेर निधन भएको हो। 2003 बेलायती गोर्खा सैनिकमा भर्ती भएका पूर्जा 2009 विशेष बोट सर्भिसमा आबद्ध हुनुभएको थियो।
2: 43-year-old Nirmal Purja, known as Nim, served in the British military for 16 years, 10 of which were spent in the Special Forces, and he was awarded an MBE by the late Queen in 2018 for his achievement in extreme high-altitude mountaineering. Sharing the news on social media, his company, Elite Expeditions, said it confirmed with profound sadness and immense heartbreak that Purja had died in Thursday's avalanche. It also said that none of the other 9 members of the expedition had survived. Nims became widely known following a Netflix documentary chronicling his journey, 14 Peaks. Nothing is impossible.
0: Namaskar.

0: काठमाडौँको गोठाटारमा गैराती आगलागी हुँदा 14 पसल जलेका छन्। गैराती 9 बजेतिर शुरू भएको आगलागीबाट फर्निचर, मोबाइल, कस्मेटिक, हेलमेट, अटो, हार्डवेयर, किराना, स्टेसनरी लगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ। गोठाटारको पहेँलो पुल नजिक रविन्द्र भट्ट राईले सञ्चालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट भएर आगलागी शुरू भएको थियो। आगलागी राति 11 बजेतिर सशस्त्र र प्रहरीको टोलीले 9 दमकल, 3 पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनहराका नरेश थापा घाइते भएको प्रहरीले जनाएको छ। थापालाई नगर अस्पताल मूलपानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले अत्यावश्यक सामग्री किन्नका लागि आज बिहान 7 देखि 11 बजेसम्म कर्फ्यू खुकुलो पारिएको जनाएको छ। तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ। कार्यालयको अनुमति लिएर सद्भाव र्याली गर्ने प्रयोजनका लागि कर्फ्यू आदेशकै खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निरन्तरको वर्षा र बाढी पहिरोका कारण आज मुलुकका ठाउँ ठाउँमा सड़क अवरुद्ध भएको छ। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको सूचना जारी गर्दै केही सड़क पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ। प्रहरीका अनुसार सड़क इलाममा भएपछि इलाम 9 मेची राजमार्ग बन्द छ। सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाको 0 र कोदारी क्षेत्रमा पहिरो खसेपछि अरणीको राजमार्ग बन्द छ। दोलखाको तामाकोशी 5 केनेटार क्षेत्रको लामो साङ्गु रामेसाप सड़कमा नदीको बहावले कटान गरेपछि बन्द भएको छ। रसुवाको उत्तर गया 5 खाल्टेमा त्रिशुलीले कटान गरेपछि पासाङ लामो सड़क पनि बन्द भएको छ। गोर्खाको धार्चे 3 अन्त डाँडामा पहिरो खसेपछि लार्के बेनीघाट कच्ची सड़क पनि बन्द भएको छ। नेपाली काँग्रेस एकताबद्ध वा अर्को नयाँ काँग्रेस जन्मने भन्ने कुराको टुङ्गो यही महिनाभित्र लाग्ने देखिएको छ। संस्थापन इतर पक्षले राष्ट्रिय भेला ढाकेपछि नयाँ पार्टी खोल्ने अन्तिम तयारीका रूपमा विश्लेषण गरिएको छ। यो पक्षले साउन 29 3 दिनका लागि राष्ट्रिय भेला ढाकेको छ। नेता मिनबहादुर विश्वकर्मा, नयाँ पार्टी गठनका लागि अन्तिम तयारी भनेर बुझ्दा कसो होला?
1: दुईटै सम्भावना छ। पार्टी मिलाउने अन्तिम अवसर पनि हो र त्यो अवसरलाई सदुपयोग गर्न सकिएन भने अब राजनीतिक प्राणी हो, पार्टीको विचारले सिन्चित बिपी कोराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोराला, सुशील कोराला, शर्वा देउवा जो हाम्रा सबै अग्रज नेताहरू हुनुहुन्थ्यो, उहाँहरूको विचार, सिद्धान्त, व्यवहार, भावना, उहाँहरूको योगदानलाई आत्मसात गर्नेहरूको समूह चाहिँ अहिले पुरै आयोग र अदालतले अधिकार दिएको काङ्ग्रेस भन्दा बाहिर छ र त्यसलाई मिलाएर लैजानुस् भनेर करिब 7-8 महिनासम्म पहल, प्रतीक्षा, धैर्यता गर्दा पनि सम्भव नभएपछि 4 प्रदेशको भेलाले एउटा राष्ट्रिय भेला गरौं भन्ने प्रस्ताव थियो र त्यही प्रस्ताव अनुसार बिपी स्मृति दिवस पनि मनायौं र फेरि यो बीचमा 22 चाहिँ सम्वादका लागि समय लिउन त भन्दा पनि कुनै सार्थक सम्वाद र छलफल नभएपछि अब एउटा नयाँ कार्यदिशा सहित अगाडि बढौं भनेर राष्ट्रिय भेलाको आयोजना गरिएको छ। यो राष्ट्रिय भेलाले यहाँले भन्नुभयो जस्तो दुईटै हुन्छ। पहिलो त पार्टी एकताको सम्भावना नै हो, अवसर हो। त्यो हुन सकेन भने लोकतान्त्रिक शक्तिका रूपमा अर्को नयाँ कार्यदिशातर्फ पनि जान सक्छ।
0: भनेपछि छिनोफानो यही साउनभित्र हुन्छ? अब
1: साउन महिनाभित्र पछि 31 कार्यक्रम सम्पन्न हुँदै गर्दा त्यो सभाले, त्यो भेलाले के म्यान्डेट दिन्छ त्यही अनुसार अगाडि जान्छ।
0: नेता मिनबहादुर विश्वकर्मासँगको कुराकानी नेपाली समयको भरे साँझ प्राइम बुलेटिनमा प्रसारण हुनेछ। कुवेतमा इरानले गरेको आक्रमणमा मृत्यु भएका 13 थुम्का सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ। तामाङको शव कुवेत एयरको विमानबाट गइराती त्रिभुवन विमानस्थल ल्याइएको हो। उत्तरी कुवेतको चिनिया कम्पनी भवनमा गएको बिहिबार इरानले क्षेप्यास्त्र आक्रमण गर्दा तामाङको मृत्यु भएको हो। तामाङले 2022 कुवेतमा चालकको काम गर्दै आउनु भएको थियो। काठमाडौँको बुढा नीलकण्ठमा गोली हानेर एकजनालाई पक्राउ गरिएको छ। प्रहरी परिसर काठमाडौँको टोलीले गए राति 2 गोली चलाएर कर्मा तामाङ भन्ने व्यक्तिलाई पक्राउ गरेको हो। चोरी र लुटपाटमा संलग्न भएको आरोपमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्पेन प्रहरीले सिओटा समुद्री तटमा 500 घेराबार लगाएर आप्रवासीको निगरानी भइरहेको जनाएको छ। मोरक्कोका करिब 60,000 नागरिक पौडेर र अरू आप्रवासी स्थल मार्गबाटै प्रवेश गरेपछि निगरानी बढाइएको स्पेन प्रहरीको भनाइ छ। गएको बिहिबार र शुक्रबार स्पेन प्रवेश गर्ने क्रममा 86 ज्यान गएको खबर पनि आएको छ। स्पेनका कट्टरपन्थी विपक्षी नेता अल्बर्टो नुनेज फिजोले भने आप्रवासी छेरेको क्षेत्रका स्पेनी नागरिकको साथ
2: Yo, BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

सिराहाको गोलबजारमा आज दिनभरका लागि कर्फ्यू खुकुलो बनाइएको छ। सिराहाका सिडिओ सुरेन्द्र पौडेलले सूचना जारी गर्दै आज बिहान 10 देखि साँझ 7 बजेसम्म कर्फ्यू खुकुलो बनाइएको जानकारी दिनुभएको हो। गोलबजार क्षेत्रमा गाडी चलाउन सहजीकरण गरिने तर 5 जनाभन्दा बढी भेला हुन नदिने सूचनामा भनिएको छ। सत्तरी प्रशासनले पनि बिहानको बेला उपभोग्य वस्तु किन्नका लागि कर्फ्यू खुकुलो पारेको छ। बिहान 11 बजेपछि भने कर्फ्यूका नियम पालना गर्न प्रशासनले आग्रह गरेको छ। सद्भाव र्याली गर्न चाहेमा प्रशासनको अनुमति लिने तर बिहान 11 बजेपछि एकै ठाउँमा 5 जनाभन्दा बढी भेला नहुन सूचनामा भनिएको छ। सप्तरीको पोते वर्षाइनमा गएको 14 गते रातिदेखि र राजविराजमा 15 गते राति 8 बजेदेखि कर्फ्यू लगाइएको हो। हिन्दू सम्राट सेना नेपालले सरकारसँग कुनै सहमति नभएको अडानसहित बन्द लगायतका आन्दोलनका कार्यक्रम कामै रहने जनाएको छ। हिजो जिल्ला प्रशासन कार्यालय धनुषामा सरकार हिन्दूवादी संगठन बीच भएको वार्तापछि सिडिओ प्रेमप्रसाद लुइटेलले सहमति भएको जानकारी दिनुभएको थियो। हिन्दू सम्राट सेना नेपालले भने सरकारलाई बुझाइएको मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको दावी गरेको छ। नेपाल र भुटानसहित 50 मुलकका नागरिकले आइन्दा अमेरिकी भिजा पाउन 30 लाख रुपियाँ हाराहारी धरौटी राख्नुपर्ने भएको छ। अमेरिकाले पर्यटक र व्यापारिक भिजालाई नयाँ नियम परीक्षणकालीन पाइलट बन्ड लागू गरेपछि अब अमेरिकी भिजा पाउन $20,000 धरौटी राख्नुपर्ने भएको हो। पाइलट बन्ड कार्यक्रमलाई स्थायी रूपमा लागू गरिएको हो। अमेरिकी विदेश मन्त्रालयले तयार पारेको यो नियमले नेपाल लगायतका कम विकसित र अफ्रिकी मुलुकका आवेदकलाई भार पर्नेछ। व्यापार र पर्यटनको B1 र B2 भिजा अन्तर्गत अमेरिका जान चाहनेले कन्सुलर अधिकारीको निर्णयका आधारमा यो रकम बुझाउनु पर्नेछ। भिजा आवेदन अस्वीकृत भएमा वा भिजा पाएपछि नियम पालना गरेर तोकिएको समयमै फर्किएमा भने धरौटी रकम फिर्ता हुनेछ। यसअघिको परीक्षणकालीन कार्यक्रममा 5,000 देखि 15,000 अमेरिकी डलरसम्मको धरौटी राख्नुपर्ने थियो। अन्तिम नियमले भने सबै विकल्प हटाउँदै 20,000 अमेरिकी डलर पुर्याएको हो। भिजाको अवधि सकिएपछि पनि घर फर्कन नचाहनेका लागि यो नीति लागू गरिएको ट्रम्प प्रशासनको भनाइ छ। प्रशासनका अनुसार गैर कानूनी रूपमा बसेका 1 जना विदेशीलाई पक्रेर देश निकाला गर्न करिब $18,000 बढी खर्च लाग्ने देखिएको छ। सन् 2024 मात्रै हाल यो सूचीमा राखिएका मुलुकका करिब 45,000 बढी नागरिक भिजाको म्याद सकिएपछि पनि अमेरिकामै बसेका थिए। अमेरिकी विदेश मन्त्रालयले मे महिनाको सुरुमा भिजा बन्ड आवश्यक पर्ने 50 मुलुकको सूची सार्वजनिक गरेको थियो। यो सूचीमा नेपाल, भुटान, बङ्गलादेश सहित नाइजेरिया, पपुआ न्युगिनी, युगाण्डा, भेनेजुएला र जिम्बावे लगायतका मुलुकलाई राखिएको छ। आप्रवासन अधिकार कर्मीले भने यो नीतिले गरिब देशका नागरिकलाई अमेरिका यात्रा गर्न, परिवार भेट्न र व्यापारिक अवसर प्राप्त गर्न ठूलो आर्थिक बोझ थोपरेको भन्दै आलोचना गरेका छन्। काठमाडौँको गोठाटगरमा आग लागि हुँदा 14 पसल जलेका छन्। गैराती 9 बजेतिर गोठाटारको पहेँलो पुल नजिक बिजुली गडबड भएर आग लागि हुँदा फर्निचर, मोबाइल, कस्मेटिक, हार्डवेयर, किराना, स्टेसनरी, मिठाई लगायतका पसल जलेको प्रहरीले जनाएको छ। आग लागि 2 घण्टापछि नियन्त्रणमा लिइएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनहर नौका नरेश थापा घाइते भएको प्रहरीले जनाएको छ। थापालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। काठमाडौँको बुढा निलगण्ठमा गोली हानेर 1 जनालाई पक्राउ गरिएको छ। प्रहरी परिसर काठमाडौँको टोलीले गए राति 2 बजेतिर गोली चलाएर कर्मा तामाङ भन्ने व्यक्तिलाई पक्राउ गरेको हो। उनी सुक्री लुटेर भाग्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरी र लुटपाटमा संलग्न भएको आरोपमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कैद भुक्तान गरिरहेका तामाङ जेन्जे विद्रोहको मौकामा फरार भएका थिए। चर्चित पर्वतारोही निर्मल पूर्जाको निधनप्रति गिनेज वर्ल्ड रेकर्ड्सले दुःख व्यक्त गरेको छ। गिनेजले विज्ञप्ति जारी गर्दै पूर्जालाई श्रद्धाञ्जली दिएको हो। पर्वतारोहण क्षेत्रमा पूर्जाको नाममा 8,000 मिटरभन्दा अग्ला हिमालको सबभन्दा धेरै 49 पटक सफल आरोहण गर्ने, बिना अक्सिजन सगरमाथा र लोस्से हिमाल आरोहण गर्ने पाको व्यक्ति लगायतको कीर्तिमान छ। पूर्जाप्रति श्रद्धाञ्जली दिँदै गिनेज वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रिग ग्लेन्डले नेम्सले मानव शरीरको क्षमताको सीमालाई निरन्तर चुनौती दिएको बताउनु भएको छ। साथै पर्वतारोहणमा नयाँ शैलीको शुरूआत गर्दै पूर्जाले आरोहण समुदाय र आफैलाई समेत चुनौती दिएको उहाँको भनाइ छ। साहसिक यात्रा र प्रोजेक्ट पोसिबल मार्फत विश्वभर नेपाल र नेपाली पर्वतारोहीको शान बढाएको र शेर्पा गाइडसँगै भरिएको अतुलनीय योगदानलाई समेत विश्व सामु चिनाउन पूर्जाले भूमिका खेलेको ग्लेन्डेको भनाइ छ। कुवेतमा इरानले गरेको आक्रमणमा मृत्यु भएका 13 थुम्का सोम कुमार तामाङको शव गए राति नेपाल ल्याइएको छ।

0: नेपाल भुटान सहित 50 मुलुकका नागरिकले अमेरिकी भिजा पाउन अबदेखि 30 लाख रुपियाँ आरआर धरौटी राख्नुपर्ने भएको छ। अमेरिकाले पर्यटक र व्यापारिक भिजामा नयाँ नियम लागू गरेपछि अब अमेरिकी भिजा पाउन $20,000 धरौटी राख्नुपर्ने भएको हो। अमेरिकाले यो भिजाको पाइलट बन्ड कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको हो। अमेरिकी विदेश मन्त्रालयले तयार पारेको यो नियमले नेपाल लगायतका कम विकसित र अफ्रिकी मुलुकका आवेदकलाई भार पर्नेछ। व्यापार र पर्यटनको B1 र B2 भिजा अन्तर्गत अमेरिका जान चाहनेले कन्सुलर अधिकारीको निर्णयका आधारमा यो रकम बुझाउनु पर्नेछ। भिजा आवेदन अस्वीकृत भएमा वा भिजा पाएपछि नियम पालना गरेर तोकिएको समयमै फर्किएमा भने धरौटी रकम फिर्ता हुनेछ। यसअघिको परीक्षणकालीन कार्यक्रममा 5,000 देखि 15,000 अमेरिकी डलरसम्मको धरौटी राख्नुपर्ने थियो। अन्तिम नियमले भने सबै विकल्प हटाउँदै 20,000 अमेरिकी डलर पुर्याएको हो। भिजाको अवधि सकिएपछि पनि घर फर्कन नचाहनेका लागि यो नीति लागू गरिएको ट्रम्प प्रशासनको भनाइ छ। प्रशासनका अनुसार गैर कानूनी रूपमा बसेका एकजना विदेशीलाई पक्रेर देश निकाला गर्न करिब $18,000 भन्दा बढी खर्च लाग्ने देखिएको छ। सन् 2024 मात्रै हाल यो सूचीमा राखिएका मुलुकका करिब 45,000 भन्दा बढी नागरिक भिजाको म्याद सकिएपछि पनि अमेरिकामै बसेका थिए। अमेरिकी विदेश मन्त्रालयले मे महिनाको सुरुमा भिजा बन्ड आवश्यक पर्ने 50 मुलुकको सूची सार्वजनिक गरेको थियो। यो सूचीमा नेपाल, भुटान, बङ्गलादेश सहित नाइजेरिया, पपुवा न्युगिनी, युगाण्डा, भेनेजुएला र जिम्बाब्वे लगायतका मुलुकलाई राखिएको छ। आप्रवासन अधिकार कर्मीले भने यो नीतिले गरिब देशका नागरिकलाई अमेरिका यात्रा गर्न, परिवार भेट्न र व्यापारिक अवसर प्राप्त गर्न ठूलो आर्थिक बोझ थोपरेको भन्दै आलोचना गरेका छन्। सिराहाको गोल बजारमा आज दिनभरका लागि कर्फ्यू खुकुलो बनाइएको छ। सिराहाका सिडिओ सुरेन्द्र पौडेलले सूचना जारी गर्दै आज बिहान 10 देखि साँझ 7 बजेसम्म कर्फ्यू खुकुलो बनाइएको जानकारी दिनुभएको हो। गोल बजार क्षेत्रमा गाडी चलाउन सहजीकरण गरिने तर 5 जनाभन्दा बढी भेला नहुन सूचनामा भनिएको छ। सप्तरी प्रशासनले पनि बिहानको बेला उपभोगका वस्तु किन्नका लागि कर्फ्यू खुकुलो पारेको छ। बिहान 11 बजेपछि भने कर्फ्यूका नियम पालना गर्न प्रशासनले आग्रह गरेको छ। काठमाडौँको गोठाटारमा आग लागि हुँदा 14 पसल जलेका छन्। गइरहेको 9 बजेतिर गोठाटारको पहेँलो पुल नजिक बिजुली गडबड भएर आग लागि आउँदा फर्निचर, मोबाइल, कस्मेटिक, हार्डवेयर, किराना, स्टेसनरी लगायतका पसल चलेको प्रहरीले जनाएको छ। आगो 2 घण्टापछि निभाइएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनहारा नौका नरेश थापा घाइते भएको प्रहरीले जनाएको छ। थापालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। बागमती प्रदेशमा दुर्घटना गराउने अधिकांश चालक 25 देखि 40 वर्ष उमेर समूहका पाइएको छ।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार उपत्यका बाहेक प्रदेशमा भएका 1,924 दुर्घटना मध्ये 54% दुर्घटना 25 देखि 40 वर्ष उमेर समूहका चालकका कारण भएको छ। प्रदेशमा 1,429 दुर्घटना यो समूहका चालकले गराएका कार्यालयले जनाएको हो। यस्तै 25% अर्थात 679 दुर्घटना 16 देखि 25 वर्ष उमेर समूहका चालकका कारण भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ। 40 वर्ष माथिका सवारी चालकले 25% दुर्घटना गराएका छन्।
0: कुवेतमा इरमानले गरेको आक्रमणमा मृत्यु भएका 13 थुम्का सुमकुमार तामाङको शव नेपाल ल्याइएको छ। तामाङको शव कुवेत एयरको विमानबाट गए राति त्रिभुवन विमानस्थलमा ल्याइएको हो। उत्तरी कुवेतको चिनिया कम्पनी भवनमा गएको बिहिबार इरानले क्षेपास्त्र आक्रमण गर्दा तामाङको मृत्यु भएको हो। तामाङले 2022 कुवेतमा चालकको काम गर्दै आउनु भएको थियो। चर्चित पर्वतारोही निर्मल पूर्जाको निधनप्रति गिनिज वर्ल्ड रेकर्ड्सले दुःख व्यक्त गरेको छ। गिनिजले विज्ञप्ति जारी गर्दै पूर्जालाई श्रद्धाञ्जली दिएको हो। पर्वतारोहण क्षेत्रमा पूर्जाको नाममा 8,000 मिटरभन्दा अग्ला हिमालको सबभन्दा धेरै 49 पटक सफल आरोहण गर्ने बिना अक्सिजन सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने पाकको व्यक्ति लगायतको कीर्तिमान छ। पूर्जाप्रति श्रद्धाञ्जली दिँदै गिनिज वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डले नेम्सले मानव शरीरको क्षमताको सीमालाई निरन्तर चुनौती दिएको बताउनु भएको छ। साथै पर्वतारोहणमा नयाँ शैलीको सुरुवात गर्दै पूर्जाले आरोहण समुदाय र सबैलाई समेत चुनौती दिएको उहाँको भनाइ छ। यसैबीच प्रडपिक हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका पूर्जाको सहित आरोहण टोलीका सदस्यको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विदा घोषणा गरेको छ। अन्नपूर्ण गाउँपालिका पूर्जाको जन्मथल हो। दिवंगत आरोहीप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान स्वरूप भोलि सोमबार गाउँपालिका अन्तर्गत अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आज सूचना जारी गर्दै पूर्जाको असामान्य निधनले गाउँपालिका परिवार, निवासी र समग्र नेपाललाई स्तब्ध र मर्मान्तित बनाएको छ।

0: भिन्न भनेको त छैन नि, तिमी कलेज आओस् भनेर पो भनेको त छैन।
1: तर जे होस् पूजा साच्चै मैया, you're looking sweet today,
0: come on don't flatter me।

0: BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो BFBS गोरखा रेडियो हो।

0: सिराहाको गोलबजारमा आज दिनभरका लागि कर्फ्यू खुकुलो बनाइएको छ। सिराहाका सीडीओ सुरेन्द्र पौडीले सूचना जारी गर्दै आज बिहान 10 देखि साँझ 7 बजेसम्म कर्फ्यू खुकुलो बनाइएको जानकारी दिनुभएको हो। गोलबजार क्षेत्रमा गाड़ी चलाउन सहजीकरण गरिने तर 5 जना भन्दा बढ़ी भेला नहुन सूचनामा भनिएको छ। सप्तरी प्रशासनले पनि बिहानको बेला उपभोगका वस्तु किन्नका लागि कर्फ्यू खुकुलो पारेको छ। बिहान 11 बजेपछि भने कर्फ्यूका नियम पालना नगर्न प्रशासन आग्रह गरेको छ। सद्भाव र्याली गर्न चाहेमा प्रशासनको अनुमति लिन तर बिहान 11 बजेपछि एकै ठाउँमा 5 जना भन्दा बढी फेला नहुन सूचनामा भनिएको छ। सप्तरीको बोदेर बरसाइनमा गएको 14 गते रातिदेखि र राजविराजमा 15 गते राति 8 बजेदेखि कर्फ्यू लगाइएको हो। विश्व चर्चित कृतिमानी आरोही निर्मल पूर्जा अब सबैका लागि सम्झनाको पात्र मात्रै बन्नु भएको छ। 8000 मिटर माथिका सबै हिमाल 6 महिनाभित्र चढ़ेर कीर्तिमान बनाएपछि सन् 2019 नोभेम्बर 1 उहाँ बीएफपीएस काठमाडौँमा आउनु भएको थियो। त्यो बेला उहाँले हामीसँग बाँडेका केही अनुभव।
1: निर्मलजी, ना खुइले जा अलिकति के ले
2: हावा पानी हिउँ सबै सुतेको भनेको चाहिँ ओन्ली 12 आवर्स त्यही हो, 29 बिहानको 9 बजेदेखि
1: निद्रा पुगिरहेछ।
2: निद्रा कहाँ पुग्नु, अब के गर्ने, स्लिप हुने यो नि डाई भन्छ कि म चाहिँ काम गर्नु पर्यो नि होइन।
1: अब कहिले पुर्याउने निद्रा?
2: अब आई थिङ्क अब म भोलि जाँदैछु क्लाइम्बिङ गर्नुको लागि।
1: फेरि अर्को
2: हजुर
1: कुनै मान्छ
2: आमादब्लम, बेसिकली यो चाहिँ रिमेम्बरेन्स डेको लागि हो। 11 नोभेम्बरमा चाहिँ आइम टेकिङ ब्रिथ जस्ट टु रिमेम्बर आवर फलोन कमरेड्स।
1: थकै नमार्ने भने
2: थकै भने त होइन, आमाको पेटमा हुँदा पनि 9 महिना सुत्थ्यो, त्यसपछि बच्चा हुँदा पनि सुत्थ्यो, सुतेको हिसाब गऱ्यो भने त जिन्दगी आधी पनि बाँचिन्न।
1: भनेपछि हिमालले चाहिँ असाध्यै लोभ्या, केले लोभ्याउँछ खास?
2: सबभन्दा फर मी लाइक वेन यु हाभ सर्भ विथ स्पेसल फोर्सेस फर 10 इयर एन्ड हाभ डन सम रियली कुल स्टफ एन्ड यु थिङ्क द्याट यु आर इनभिन्सिबल, बट वेन यु गो टु द माउन्टेन्स, द माउन्टेन अलवेज पुट थिङ्स इन टु पर्सपेक्टिभ, लाइक यु आर नो वान, द नेचर हेज अलवेज बिगर थिङ्स टु से, एन्ड आई लभ द्याट पार्ट अफ।
1: हिमालभन्दा माया गर्ने अरू केही छ?
2: हिमालभन्दा माया गर्ने छ नि, आमा बाबा हुनुहुन्छ, बुढी हुनुहुन्छ, दाई भाइ हुनुहुन्छ, साथी हुनुहुन्छ, सबै।
1: हिमाल चाहिँ पहिलो हो?
2: अप्ठ्यारो क्वेसन गर्नुभयो त।
1: एनिवे, यो तपाईँको जुन डेस्टिनेसन छ
2: हजुर,
1: त्यसमा यो काम प्रतिको लगाव जुन छ, इमान्दारिता छ, मेहनत छ, त्यो बाँकी छ अरू?
2: आई थिङ्क यो प्रोजेक्टको बारेमा कुरा गर्ने हो भने त दिस प्रोजेक्ट काइन्ड अफ यु नो सोज यु नो वाट ह्युमन बडी इज क्यापेबल अफ डुइङ, यु सुड नेभर लिमिट योरसेल्फ, हामीले कहिले पनि लिमिट गर्नुहुन्न होइन, त्यो गुड इक्जाम्पल भयो। अनि अर्को एज अ नेप्लिज क्लाइम्बरलाई चाहिँ इन्टरनेसनल प्लेटफर्ममा चिनाउने मेरो एम थियो, दे हेड अलवेज बिन good climbers but I don't think they got the justice, so hajur
1: tapanko yo bhaneko jasto aba time nai set garera so 8000 meter bhanda mathi ka sabai himal chai siddhyauchu ma vijay prapta garchu himal mathi bhanne jun thiyo ni tyo record ko lagi thiyo athawa tapanko ke ke thiyo?
2: I think of course the record bhaneko nai aba manche sabai le impossible bhaneko thiyo ni ta haina, of course manche le maile garda feri especially aba nabujhne manche le ta hola bhanne ko ke thai chaina, tara jo manche le climbing ko barema thaha chha unhar ta sabai hasthe pahila ta.
1: तर अहिले प्रुफ चाहिँ के भयो?
2: प्रुफ इज नथिङ इज इम्पोसिबल हजुर।
1: अब यो 8000 माथिको हिमालहरू 14 जुन तपाईँले स्केल गर्नुभयो, सबभन्दा गाह्रो कुन थियो?
2: त्यही त गाह्रो पनि डिफ्रेन्ट डिफ्रेन्ट लेभलमा छ। अब जस्तै अब कञ्चनजङ्घामा चाहिँ म धौलागिरी 4 दिन नसुतिकन क्लाइम्बिङ गरेर डाइरेक्ट बेस क्याम्पदेखि समेत जाँदाखेरि, समेतबाट तल फर्किँदाखेरि हामीले रेस्क्यु गर्नु पर्यो 3 जना क्लाइम्बरलाई, हामीले सबै 1450 मिटर्स भनेको चाहिँ त्यो चाहिँ एकदम देश जोरमा चाहिँ अक्सिजन, हाम्रो अक्सिजन दिएर हामीले चाहिँ मान्छेलाई रेस्क्यु गरेको थियो, त्यो एकदमै गाह्रो थियो। त्यसपछि पाकिस्तानमा गएर जीवन है, हामी सुत्दै नसुतिकन उता नाङ्गा पर्वत चढेर 3 रात ट्राभल गरेर बेस क्याम्पदेखि फेरि डाइरेक्ट समिट गएको, एकदमै गाह्रो भएको थियो। तर अब सबैको आफ्नो स्टाइलमा गाह्रो छ भनौँ न, अब टेक्निकल गर्दाखेरि अब अन्नपूर्णमा हामीले नयाँ बाटो खोलेको थियो हामीले होइन, अनि 1970 नखोलेको बाटो चाहिँ हामीले ओपन गर्यो, त्यहाँ रेस्क्यु पनि गर्यो, त्यसले गर्दाखेरि अब कुन हिसाबमा कुन टेक्निकलमा
1: आफैलाई चाहिँ लौ न अब लाइफै सिद्धिन्छ क्यारे भन्ने छ कुनै, त्यस्तो
2: छैन,
1: सबै इजी भयो, रोमाञ्चक मात्रै भयो,
2: इजी होइन। अब इट वाज भेरी टफ च्यालेन्ज बट आई नेभर फिल लाइक आई एम गोना डाई।
0: आज सुनको भाव घटेको छ। अस्ति शुक्रबार बढ़ेको सुन आज तोलामा 1800 रूपियाँले घटेको हो। आज सुन तोलाको 2,83,200 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलामा 45 रूपियाँले घटेको छ। हवस् त, अहिलेसम्मका खबरकै नमस्कार।
3: BFBS गोर्खा रेडियो हो।

0: नेपाली कांग्रेस एकताबद्ध वा अर्को नयाँ कांग्रेस जन्मने भन्ने कुराको चुङ्गो यही महिनाभित्र लाग्ने देखिएको छ। संस्थापन इतर पक्षले राष्ट्रिय भेला डाकेपछि नयाँ पार्टी खोल्ने अन्तिम तयारीका रूपमा विश्लेषण गरिएको छ। यो पक्षले यही साउन 29 देखि 3 दिनका लागि राष्ट्रिय भेला डाकेको छ। नेता मीन बहादुर विश्वकर्मा,
1: नयाँ पार्टी गठनका लागि अन्तिम तयारी भनेर बुझ्दा कसो होला?
2: दुईटै सम्भावना छ। पार्टी मिलाउने अन्तिम अवसर पनि हो र त्यो अवसरलाई सदुपयोग गर्न सकिएन भने अब राजनीतिक प्राणी हो, पार्टीको विचारले सिंचित बिपी कोराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोराला, सुशील कोराला, शर्वाद देउवा, जो हाम्रा सबै अग्रज नेताहरू हुनुहुन्थ्यो, उहाँहरूको विचार, सिद्धान्त, व्यवहार, भावना, उहाँहरूको योगदानलाई आत्मसात गर्नेहरूको समूह चाहिँ अहिले पुरै आयोग र अदालतले अधिकार दिएको काङ्ग्रेस भन्दा बाहिर छ र त्यसलाई मिलाएर लैजानुस् भनेर करिब 7-8 महिनासम्म पहल, प्रतीक्षा, धैर्यता गर्दा पनि सम्भव नभएपछि 4 प्रदेशको भेलाले एउटा राष्ट्रिय भेला गरौं भन्ने प्रस्ताव थियो र त्यही प्रस्ताव अनुसार बिपी स्मृति दिवस पनि मनायौं र फेरि यो बीचमा 22 दिन चाहिँ संवादका लागि समय लिउन त भन्दा पनि कुनै सार्थक संवाद र छलफल नभएपछि अब एउटा नयाँ कार्यदिशा सहित अगाडि बढौं भनेर राष्ट्रिय भेलाको आयोजना गरिएको छ। यो राष्ट्रिय भेलाले यहाँले भन्नुभयो जस्तो दुईटै हुन्छ। पहिलो त पार्टी एकताको सम्भावना नै हो, अवसर हो, त्यो हुन सकेन भने लोकतान्त्रिक शक्तिका रूपमा अर्को नयाँ कार्यदिशातर्फ पनि जान सक्छ।
1: भनेपछि छिनोफानो यही साउनभित्र हुन्छ? अब
2: साउन महिनाभित्र पछि 31 गते कार्यक्रम सम्पन्न हुँदै गर्दा त्यो सभाले त्यो भेलाले म्यान्डेट दिन्छ त्यही अनुसार अगाडि जान्छ।
1: संस्थापन भित्रै अटाउने एउटै कुवाको पानी खाने सम्भावना चाहिँ कति देख्नु भएको छ तपाईँले?
2: मलाई चाहिँ आजसम्म नेताहरूसँग सबैसँग कुरा हुँदाखेरि सूत्रबद्ध, सार्थक, फेस टु फेस कुरा नभएको हुनाले नै 7 महिना त्यत्तिकै गयो भने अब 7 दिनमा के हुन्छ होला र भन्ने लागिरहेको छ।
1: डाक्टर शेखर पक्ष चाहिँ नआउने भयो होइन?
2: होइन, शेखर पक्ष नआउने भन्ने छैन। हिजो शशाङ कोरालाले आफ्नै मुखबाट हामी दाजुभाइको राम्रो कुरा भएको छ, म विराटनगर आएँ, आजै गरिहाल्नुभयो पत्रकार सम्मेलन, म तिम्रो साथमा छु, रहन्छु, मिडियामा भन्नु परे पनि भनिदिन्छु, हामी एक ठाउँमा छौँ भनेर शेखर दाले भन्नुभएको छ भनेर उहाँले आफै भन्नुभएको हुनाले र अस्ति बिपी स्मृति दिवस मनाउने कुरा त्यो पछिको पनि 11 गतेको बैठकमा हामी सँगसँगै छौँ है भनेर उहाँले भन्नुभएको हुनाले राष्ट्रिय भेलामा चाहिँ उहाँहरूको उपस्थिति हुन्छ।
1: तर डाक्टर शेखरकै मुखबाट त केही पनि आएन, शशाङ्कको मुखबाट मात्रै आयो कुरा।
2: डाक्टर शेखरले भन्नुभएको छ हिजो पनि, म एकताकै पहलमा छु अझै भन्नुभएको छ, हामी पनि एकताकै प्रतीक्षामा छौँ।
1: अनि उतापट्टि पनि त्यही भन्नुभएको छ उहाँले त फेरि,
2: होइन, नेताहरू पहलमा हुनुहुन्छ, ठिक कुरा हो। पूर्णबार खड्का, डाक्टर शेखर कोइराला पार्टी एकताकै पक्षमा हुनुहुन्छ, तर यो ठुलो संख्यालाई यदि समयमै व्यवस्थित गरेर संगठित गर्न सकिएन भने धेरैले पार्टी छोड्नुभयो। यहाँले थाहा पाउनु होला, धनकुटामा पूर्व सांसदकै नेतृत्वमा महासमिति सदस्यहरू सहित 19-20 जना जानुभयो। कर्णाली प्रदेशमा झन् 5-6 जना जनप्रतिनिधिले पार्टी छोड्नुभयो। मधेसमा त्यसै गरी छोडिरहनु भएको छ। यदि अहिले नेतृत्वले पार्टी सबैलाई समेटेर जान सकेन भने पार्टी पुरानै अवस्थामा संगठित रहन सक्दैन। त्यसैले विकल्पमा पनि अर्को शक्ति बनाउनु पर्छ भन्ने धारणा अगाडि आएको छ। हामी के भनिराखेका छौँ भने होइन, विकल्प खोज्नु नपरोस्, तपाईँहरू नै ठुलो पार्टीको ठुलो नेता बन्नुहोस्, मिलाएर लैजानुहोस्। मुलुकको आवश्यकता भनेको अहिले बलियो पार्टी र अन्य दलहरूसँग सहकार्य सहितको राष्ट्रिय एकता हो, त्यो पाटोमा जाउँ भनेर हामी प्रस्ताव गरिरहेका छौँ।
1: तपाईँहरूको कुरा सुन्दाखेरि लौ कपालमा तेल लगाइदिन्छु मजासँग भनेर कपालको रौँ चाहिँ उखालेर तालु खैले पनि पार्दिने, अस्ति बिबी जयन्तीमा त्यस्तै सुनियो?
2: होइन, त्यस्तो होइन। त्यो बिपी जयन्तीमा के कारणले विशेष महाधिवेशन भयो र तपाईँहरूले के कारणले हामीलाई बाहिर राख्नुभयो, मञ्चमा माइकको अगाडि बोल्ने हुँदा त सबै गायत्री मन्त्र त हुँदैन नि त, केही न केही असन्तुष्टि हुन्छ, केही गुनासा हुन्छन्, त्यो गुनासालाई चाहिँ कोही व्यक्तिसँग लक्षित भयो भने उसले आरोपको रूपमा बुझ्ने हो। बिपी स्मृति दिवसको मात्रै होइन, विशेष महाधिवेशनमा बोलेको यहाँले सबै सुन्नुभयो होला, त्यो पार्टीका नेतृत्वहरूले अरू पार्टीको फोरममा गएर के भन्नुभयो, त्यसैले यो यो कसले के भन्नुभयो भन्ने होइन, नेतृत्वमा बस्नेले के गर्ने भन्ने कुरा महत्वपूर्ण हो।
0: काठमाडौँको गोठाटारमा आगलागी हुँदा 14 पसल जलेका छन्। गैराती 9 बजीतिर गोठाटारको पहिलो पुल नजिक बिजुली गडबडी भएर आगलागी हुँदा फर्निचर, मोबाइल, कस्मेटिक, हार्डवेयर, किराना, स्टेसनरी, मिठाई लगायतका पसल जलेको प्रहरीले जनाएको छ। आगो 2 घण्टापछि निभाइएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नौका नरेश थापा घाइते भएको प्रहरीले जनाएको छ। थापालाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।
0: गोर्खा

0: गृहमन्त्री सुदन गुरूङले हिन्दू सम्राट सेना नेपाल बीच समझदारी भएको छ। जनकपुरमा हिन्दू सम्राट सेनासँग भएको छलफलमा गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा सरकारी प्रतिनिधि बसेको थियो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनी
1: उहाँले हामीहरूलाई भन्नुभएको छ, आश्वासन दिनुभएको छ, अनि त्यही भएर सम्पूर्ण नेपालका जनताहरूलाई अनुरोध गर्न चाहन्छु, लिखित प्लस मौखिक पनि भन्नुभएको छ, उहाँले भन्नुभएको छ, आश्वासन दिनुभएको छ, उहाँले अहिले यत्रो देश बचाउनु भएको छ भने हामीहरूले पनि विश्वास गर्नुपर्छ। हाम्रो देश अहिले अन्धकारतिर नधकेलोस्, हाम्रो देश शान्त होस्, यो देशलाई कसरी बचाउनु पर्छ, हामी त्यतातिर लग्नुपर्छ, यो देश कसरी अगाडि बढ्छ त्यतातिर लग्नुपर्छ। त्यही भएर सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्न चाहन्छु, अनि एउटा अझै कुरा भन्न चाहन्छु कि उहाँले एउटा अझै आश्वासन दिनुभएको छ कि कोही पनि माइकालाले अब गोली हान्न सक्दैन कुनै पनि धर्मलाई, जोसुकै होस्, हिन्दू होस्, मुस्लिम होस्, जसैको पर्व होस्।
0: उहाँका अनुसार यसअघि पेश गरिएका 13 बुधे मागमा थप केही विषय समेटेर कुल 19 बुधे प्रस्ताव सरकार समक्ष बुझाइएको छ। ती मागलाई सरकारले सकारात्मक रूपमा लिएको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी बनेको छ। आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने, उनीहरूमाथि कुनै मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको छानबिन गरी दोषी देखिएका कारण बमोजिम कार्यवाही गर्ने विषयमा पनि समझदारी भएको छ। त्यस्तै सरकारी पक्षबाट माग पूरा हुने आश्वस्त भएपछि सबै प्रकारका आन्दोलन र विरोधका कार्यक्रमहरू सेनाले फिर्ता लिएको छ। सप्तरीको राजविराज नगरपालिका र बोदेर बसाइन नगरपालिकाका मा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू भएको छ। प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। दुवै नगरपालिकामा 5 जना भन्दा बढ़ी व्यक्ति भेला हुन, सभा जुलुस धर्ना तथा प्रदर्शन गर्न नपाइने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणलाई संयमित रहन तथा प्रशासनको निर्णयमा सहयोग गर्न आग्रह गर्दै निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने बताएको छ। नेपाल र भूटान सहित 50 मुलुकका नागरिकले अमेरिकी भिजा पाउन अबदेखि 30 लाख रूपियाँ हाराहारी धरौटी राख्नुपर्ने भएको छ। अमेरिकाले पर्यटक र व्यापारिक भिजामा नयाँ नियम लागू गरेपछि अब अमेरिकी भिजा पाउन $20,000 धरौटी राख्नुपर्ने भएको हो। अमेरिकाले यो भिजाको पाइलट बन्ड कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको हो।
2: अमेरिकी विदेश मन्त्रालयले तयार पारेको यो नियमले नेपाल लगायतका कम विकसित र अफ्रिकी मुलुकका आवेदकलाई भार पर्नेछ। व्यापार र पर्यटनको B1 र B2 भिजा अन्तर्गत अमेरिका जान चाहनेले कन्सुलर अधिकारीको निर्णयका आधारमा यो रकम बुझाउनु पर्नेछ। भिजा आवेदन अस्वीकृत भएमा वा भिजा पाएपछि नियम पालना गरेर तोकिएको समयमै फर्किएमा भने धरौटी रकम फिर्ता हुनेछ। यसअघिको परीक्षणकालीन कार्यक्रममा 5,000-15,000 अमेरिकी डलरसम्मको धरौटी राख्नुपर्ने थियो। अन्तिम नियमले भने सबै विकल्प हटाउँदै $20,000 पुर्याएको हो। भिजाको अवधि सकिएपछि पनि घर फर्कन नचाहनेका लागि यो नीति लागू गरिएको ट्रम्प प्रशासनको भनाइ छ। प्रशासनका अनुसार गैर कानूनी रूपमा बसेका 1 विदेशीलाई पक्रेर देश निकाला गर्न करिब $18,000 भन्दा बढी खर्च लाग्ने देखिएको छ। सन् 2024 मात्रै हाल यो सूचीमा राखिएका मुलुकका करिब 45,000 भन्दा बढी नागरिक भिजाको म्याद सकिएपछि पनि अमेरिकामै बसेका थिए। अमेरिकी विदेश मन्त्रालयले मे महिनाको सुरुमा भिजा बन्ड आवश्यक पर्ने 50 मुलुकको सूची सार्वजनिक गरेको थियो। यो सूचीमा नेपाल, भूटान, बंगलादेश सहित नाइजेरिया, पपुवा न्युगिनी, युगाण्डा, भेनेजुएला र जिम्बावे लगायतका मुलुकलाई राखिएको छ। आप्रवासन अधिकार कर्मीले भने यो नीतिले गरिब देशका नागरिकलाई अमेरिका यात्रा गर्न, परिवार भेट्न र व्यापारिक अवसर प्राप्त गर्न ठूलो आर्थिक बोझ थोपरेको भन्दै आलोचना गरेका छन्।
0: मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। यो खण्डमा 24 पुल बनिसकेका छन् भने 90% भन्दा बढ़ी सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406.43 किलोमिटर मध्ये 347.63 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58.8 किलोमिटर सड़क मध्ये 12.8 किलोमिटर सड़कको ठेक्का प्रक्रिया शुरू भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महतोले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1,795 किलोमिटर लामो हुन्छ।
3: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: गृहमन्त्री सुदन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन्। आज जनकपुरमा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच करिब डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 बुधी मागहरूमा थप 6 बुधा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनुभयो।
1: उहाँले हामीहरूलाई भन्नुभएको छ, आश्वासन दिनुभएको छ, अनि त्यही भएर सम्पूर्ण नेपालका जनताहरूलाई अनुरोध गर्न चाहन्छु, लिखित प्लस मौखिक पनि भन्नुभएको छ, उहाँले भन्नुभएको छ, आश्वासन दिनुभएको छ, उहाँले अहिले यत्रो देश बचाउनु भएको छ भने हामीहरूले पनि विश्वास गर्नुपर्छ। हाम्रो देश अहिले अन्धकारतिर नधकेलोस्, हाम्रो देश शान्त होस्, यो देशलाई कसरी बचाउनु पर्छ, हामी त्यतातिर लग्नुपर्छ, यो देश कसरी अगाडि बढ्छ त्यतातिर लग्नुपर्छ। त्यही भएर सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्न चाहन्छु, अनि एउटा अझै कुरा भन्न चाहन्छु कि उहाँले एउटा अझै आश्वासन दिनुभएको छ कि कोही पनि माइकालाले अब गोली हान्न सक्दैन कुनै पनि धर्मलाई, जोसुकै होस्, हिन्दू होस्, मुस्लिम होस्, जसैको पर्व होस्।
0: श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले गृहमन्त्री सुदन गुरूङले हिन्दू राष्ट्रका लागि सहमति गरेको भए दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ। धारणा सार्वजनिक गर्दै पूर्व मन्त्री समेत रहेका किरातीले हिन्दू राष्ट्रको सहमति भएको भए त्यसलाई संविधानको मर्म र भावना विपरीत मानिने बताउनु भएको छ। कतिपय मीडियाले हिन्दू राष्ट्रका लागि सहमति गरेको खबर ल्याएका भन्दै उहाँले दंगा साम्य पार्ने नाममा त्यस्तो सहमति भएको भए त्यसले मुलुकलाई गृह युद्धमा धकेल्ने चेतावनी समेत दिनुभएको छ। प्रजातन्त्र, गणतन्त्र र मधेस आन्दोलनबाट उपलब्धिमाथि खेलभाड गर्ने प्रयास स्वीकार्य नहुने उहाँको भनाइ छ। यही बीच मन्त्री गुरूङले जनकपुर जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। देशमा शान्ति, सामाजिक सद्भाव र समृद्धि कायम होस् भन्ने कामनासहित उहाँले पूजा गर्नुभएको हो। धनुषामा कर्फ्यू र निषेधाज्ञाका कारण बन्द भएको रेल सेवा आजबाट नियमित भएको छ। ब्रोडपिकमा निधन भएका आरोहीको शव आज पहिलो शिविरमा ल्याइदिएछ। केटु हिमालमा जाडोयामको पहिलो आरोहणका सदस्य तथा सांसद मिङमा डेभिड शेर्पाले आरोहीको शवलाई भोलि जापानी क्याम्प ल्याउने तयारी ल्याउने जानकारी पाएको बताउनु भएको छ। जापानी क्याम्पबाट हेलिकप्टर मार्फत शव ल्याइनेछ। आरोहीहरूलाई सम्मानपूर्वक घर फर्काउने योजनामा आफूहरू रहेको उहाँको भनाइ छ। निर्मल पूर्जा एमबीई लगायत आरोहीको निधनमा ब्रिटिस गोर्खास नेपालका कमाण्डर कर्णेल जान रेक्स एमबीओले शोक सन्देश दिनुभएको छ। विश्वचर्चित कृतिमानी आरोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 दानामा जन्मिनुभएका पूर्जाको निधनमा भोलि सोमबारका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नु भएको विज्ञप्तिमा पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा निर्मल पूर्जासहित उहाँको टोलीका सदस्यहरूको निधन भएकोमा दुःख व्यक्त गरिएको छ। आइतबार बेलुका आएको हिम पहिरोमा परेर 6 जना नेपालीसहित 10 जनाको ज्यान गएको थियो। नेपाली कांग्रेसका नेता नयनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि देश र कांग्रेस जोड्ने अभियानको घोषणा गर्नुभएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेता महरले आगामी साउन 20 गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिनुभयो। पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण जनताका मुद्दा ओझेलमा परेको भन्दै नेता महरले पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनु भएको छ।
2: सुकेधाराको मिराकल पार्टी प्यालेसमा साउनको 20 गते बिहान 11 बजेदेखि हामी गहन संवाद गर्दैछौ, जहाँ देशभरका 753 वटै पालिकाबाट 330 प्रदेशको निर्वाचन क्षेत्रबाट 165 संघीय निर्वाचन क्षेत्रबाट र विभिन्न प्रबुद्ध व्यक्ति वर्ग र समाज र नेपाली काङ्ग्रेसको हित चाहने का तर्फबाट मलाई लाग्छ 2000 जतिको उपस्थितिमा हामी राष्ट्रिय भेला गर्दैछौँ। भेलाको उद्देश्य हामी कसैका प्रति पूर्वाग्रही होइन, देश र काङ्ग्रेस जोड्ने। बीपी कोइरालाले स्थापना गरेको पार्टी भएका कारणले हामीले राष्ट्रियताको सवाललाई प्रमुख एजेन्डा बनाउनु पर्छ। मेलमिलापको दृष्टिकोणमा बीपी कोइराला आफ्ना तमाम मुद्दाहरूलाई थाती राखेर मर्नु परे पनि मर्छु भनेर नेपाल फर्किएको सन्दर्भलाई ख्याल गरेर स्वयं देशभित्र पनि एकताको खोजी गर्नुपर्ने।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानमा आक्रमण रोक्ने सहमति गरेको बताउनु भएको छ। युद्ध अन्त्यका लागि पश्चिमी एसियाली मुलुकहरू सहमति नजिक पुगेकाले आफू पनि आक्रमण रोक्न सहमत भएको उहाँको भनाइ छ। पेन्टागनमा काम गरेका वरिष्ठ संवाददाता बारबरा स्टारका अनुसार भएको भनिएको सहमतिमा पूर्ण विश्वास गर्ने आधार भने छैन। अहिलेसम्मका खबर
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परि आरोहीहरूको निधन भएको प्रति सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जासहित आरोहीहरू पूर बहादुर गुरूङ युक्त किली पिम्बा शेर्पा किलो निमा शेर्पा नवाङ थिन्डु शेर्पा ग्यालो शेर्पाको निधनबाट अपूरणीय क्षति भएको जनाएको छ। आरोहण दलका अन्य चार सदस्यहरूको दुःखद निधनमा पनि मन्त्रालयले दुःख प्रकट गरेको छ। आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेत खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको सराहना गरेको छ। आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपाली राजदूतावास इस्लामाबादबाट आवश्यक सहजीकरण भइरहेको जनाएको छ। मन्त्रालयले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। विख्यात आरोही निर्मल पूर्जा सहितका आरोहीको निधनमा सेलिब्रेटीहरूले पनि शोक व्यक्त गरेका छन्। पूर्व रोयल मरिन तथा चर्चित टेलिभिजन प्रस्तोता बियर ग्रिल्सले पूर्जालाई कहिल्यै नबिर्सिने बताउनु भएको छ। बलिउड अभिनेत्री सोनम कपूरले पूर्जाकी श्रीमती र परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। कपूरले पूर्जासँग खिचेका तस्विर समेत सार्वजनिक गर्नुभएको छ। विश्वचर्चित कृतिमानी आरोही निर्मल पूर्जा अब सबैका लागि सम्झनाको पात्र मात्रै बन्नुभएको छ। 8000 मिटर माथिका सबै हिमाल 6 महिनाभित्र चढेर कीर्तिमान बनाएपछि सन् 2019 को नोभेम्बर 1 उहाँ बीएफएस काठमाडौँमा आउनुभएको थियो। त्यो बेला उहाँले हामीसँग बाँडेका केही अनुभव।
1: निर्मलजी, नाक खुइलेज अलिकति के लेखा?
2: हावा पानी हिउँ सबै
1: थकेको कतिको लागिरहेछ?
2: केही अब के हो, समिट 129 चाहिँ अब 858 गरेदेखि पिटी मच आजसम्म चाहिँ सुतेको भनेको चाहिँ म ओन्ली 12 त्यही हो, 29 बिहानको 9 बजेदेखि
1: निद्रा पुगिरहेछ।
2: निद्रा कहाँ पुग्नु, अब के गर्ने, स्लिप हुने योनी डाई भन्छ कि म चाहिँ, काम गर्नु पर्यो नि होइन।
1: अब कहिले पुर्याउने निद्रा?
2: अब आई थिङ्क अब म भोलि जाँदैछु क्लाइम्बिङ गर्नुको लागि
1: फेरि अर्को।
2: हजुर,
1: कुनै भन्छ अब
2: आमा दब्लम बेसिकली यो चाहिँ रिमेम्बरेन्स डेको लागि हो। 11 नोभेम्बरमा चाहिँ आइम टेकिङ ब्रिथ जस्ट टु रिमेम्बर आवर फलोन कमरेड्स।
1: अनि थकै नमार्ने भने?
2: थकै भने त होइन, आमाको पेटमा हुँदा पनि 9 महिना सुत्यो, त्यसपछि बच्चा हुँदा पनि सुत्यो, सुतेको हिसाब गऱ्यो भने त जिन्दगी आधी पनि बाँचिन्न।
1: भनेपछि हिमालले चाहिँ असाध्यै लोभ्या, केले लोभ्याउँछ खास?
2: सबभन्दा फर मी लाइक वेन यु हाभ सर्भ विथ स्पेसल फोर्सेस फर 10 एन्ड हाभ डन सम रियली कुल स्टफ एन्ड यु थिङ्क द्याट युआर इनभिन्सिबल, बट वेन यु गो टु द माउन्टेन्स, द माउन्टेन अलवेज पुट थिङ्स इन टु पर्सपेक्टिभ, लाइक यु नो युआर नो वान, द नेचर हेज अलवेज बिगर थिङ्स टु से, एन्ड आई लभ द्याट पार्ट अफ
1: हिमाल। भन्दा माया गर्ने अरू केही छ?
2: हिमाल भन्दा माया गर्ने छ नि, आमा बाबा हुनुहुन्छ, बुढी हुनुहुन्छ, दाई भाइ हुनुहुन्छ, साथी हुनुहुन्छ सबै।
1: हिमाल चाहिँ पहिलो हो?
2: अप्ठ्यारो क्वेसन गर्नुभयो त।
1: एनिवे, यो तपाईँको जुन डेस्टिनेसन छ,
2: हजुर,
1: त्यसमा यो कामप्रतिको लगाव जुन छ, इमान्दारिता छ, मेहनत छ, त्यो बाँकी छ अरू?
2: आई थिङ्क यो प्रोजेक्टको बारेमा कुरा गर्ने हो भने त दिस प्रोजेक्ट काइन्ड अफ यु नो सोज यु नो वाट ह्युमन बडी इज क्यापेबल अफ डुइङ, यु सुड नेभर लिमिट युर सेल्फ, हामीले कहिले पनि लिमिट गर्नुहुन्न होइन, त्यो गुड इक्जाम्पल भयो। अनि अर्को एज अ नेप्लिज क्लाइम्बरलाई चाहिँ इन्टरनेसनल प्लेटफर्ममा चिनाउने मेरो एम थियो।
0: गएको वैशाखदेखि आजसम्म देशका विभिन्न स्थानमा विपत्का घटनामा परि 196 जनाको मृत्यु भएको छ, 4 अझै बेपत्ता रहेका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार यस अवधिमा कुल 4053 विपत्का घटना दर्ता भएका छन्। ती घटनामा परि 1218 जना घाइते भएका छन्। सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ, जसबाट 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। चट्याङका 231 घटनामा 25 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। लेक लाग्ने 57 घटनामा 22 जनाको मृत्यु र 36 जना घाइते भएका छन्। यस अवधिमा पहिरोका 685 घटनामा 20 जनाको मृत्यु भएको छ भने 1 बेपत्ता र 30 जना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिटो सहमतिमा आउने हो भने इरानमाथि आक्रमण रोक्ने बताउनु भएको छ। इरानको आणविक आकांक्षा र होर्मुज जलडमरू खुलाउने शर्तमा सहमति हुन सक्ने ट्रम्पको भनाइ छ। संवाददाताहरूसँग बोल्दै ट्रम्पले आफ्नो लक्ष्य स्पष्ट छ भन्नुभएको छ।
3: If they did, the Middle East would have been wiped out by now.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: गएको एक दिनमा देशभरका सवारी दुर्घटनामा परि 8 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा गरी 90 जना घाइते भएको जनाएको छ। काठमाडौँ र लुम्बिनीमा 3 दिन, गण्डकी र सुदूरपश्चिममा 1-1 जनाको दुर्घटनामा मृत्यु भएको छ। सबभन्दा धेरै सुदूरपश्चिममा 17 जना घाइते भएका छन्। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले गृहमन्त्री सुदन गुरुङले हिन्दू राष्ट्रका लागि सहमति गरेको भए दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ। धारणा सार्वजनिक गर्दै पूर्व मन्त्री समेत रहेका किराँतीले हिन्दू राष्ट्रको सहमति भएको भए त्यसलाई संविधानको मर्म र भावना विपरीत मानिने बताउनु भएको छ। कतिपय मिडियाले हिन्दू राष्ट्रका लागि सहमति गरेको खबर ल्याएका भन्दै उहाँले दङ्गा समय पार्ने नाममा त्यस्तो सहमति भएको भए त्यसले मुलुकलाई गृहयुद्धमा धकेल्ने चेतावनी समेत दिनुभएको छ। नेता किराँतीको भनाइलाई सो पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि प्रतिध्वनित गर्नुभएको छ।
1: नेपाल सरकारले जथाभावी गर्नु हुँदैन, जथाभावी गर्नु हुँदैन, हामी गर्न दिँदैनौँ, सरकार हो भनेर चाहिँ नि यसो होइन, सरकारकै यो देश सबै थोक त होइन, यो चिज चाहिँ यता राख्नुपर्छ। र मन्त्रीज्यूहरूले पनि अब साइन गर्दाखेरि जथाभावी साइन गरेर त्यो हामी मान्नेवाला पनि छैन, त्यो नल्यान्ड भोइड केही पनि हुँदैन।
0: यहीबिच मन्त्री गुरुङले जनकपुर जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ। देशमा शान्ति, सामाजिक सद्भाव र समृद्धि कायम होस् भन्ने कामनासहित उहाँले पूजा गर्नुभएको हो। कङ्ग्रेसका नेता नयन सिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र सङ्गठन सुदृढीकरणका लागि देश र कङ्ग्रेस छोड्ने अभियानको घोषणा गर्नुभएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महरले आगामी साउन 20 गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिनुभएको छ। पार्टी विभाजनको सङ्घर्षमा पुगेको र आन्तरिक किचौलाका कारण जनताका मुद्दा ओझेलमा परेको भन्दै उहाँले पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम सुरु गर्नु परेको बताउनु भएको छ।
2: सुकेधाराको मिराकल पार्टी प्यालेसमा साउनको 20 गते बिहान 11 बजेदेखि हामी गहन संवाद गर्दैछौँ, जहाँ देशभरका 753 वटै पालिकाबाट 330 प्रदेशको निर्वाचन क्षेत्रबाट 165 सङ्घीय निर्वाचन क्षेत्रबाट र विभिन्न प्रबुद्ध व्यक्ति वर्ग र समाज र नेपाली काङ्ग्रेसको हित चाहनेका तर्फबाट मलाई लाग्छ 2000 जतिको उपस्थितिमा हामी राष्ट्रिय भेला गर्दैछौँ। भेलाको उद्देश्य हामी कसैका प्रति पूर्वाग्रही होइन, देश र काङ्ग्रेस जोड्ने। बिपी कोइरालाले स्थापना गरेको पार्टी भएका कारणले हामीले राष्ट्रियताको सवाललाई प्रमुख एजेन्डा बनाउनु पर्छ। मेलमिलापको दृष्टिकोणमा बिपी कोइराला आफ्ना तमाम मुद्दाहरूलाई थाती राखेर मर्नु परे पनि मर्छु भनेर नेपाल फर्किएको सन्दर्भलाई ख्याल गरेर स्वयं देशभित्र पनि एकताको खोजी गर्नुपर्ने र काङ्ग्रेसलाई जनतासँग नजोडेका कारणले हामी अहिले प्रमुख प्रतिपक्ष त छौँ, तर साइजमा 182 र 38 को साइज छ, धेरै ठुलो खाडल छ। यो पार्टीलाई पुनर्ताजगी गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ। यो अभियान कुनै व्यक्ति, कुनै गुट, कुनै पदका लागि होइन, अभियान एकताबद्ध काङ्ग्रेस, सुदृढ लोकतन्त्र, समृद्ध नेपालको साझा संकल्प हो।
0: ब्रोडपिकमा निधन भएका आरोहीको शव आज पहिलो शिविरमा ल्याइँदैछ। केटु हिमालमा जाडोयामको विश्वकै पहिलो आरोहणका सदस्य एवं सांसद मिग्मा डेभिड शेर्पाले आरोहीको शवलाई भोलि जापानी क्याम्प ल्याउने जानकारी पाएको बताउनु भएको छ। जापानी क्याम्पबाट हेलिकप्टर मार्फत शव ल्याइनेछ। आरोहीहरूलाई सम्मानपूर्वक घर फर्काउने योजनामा आफूहरू रहेको उहाँको भनाइ छ। निर्मल पूर्जा एमबिए लगायत आरोहीको निधनमा ब्रिटिस गोर्खाज नेपालका कमान्डर कर्नल डान रेक्स एमबिओले शोक सन्देश दिनुभएको छ। विश्व चर्चित कीर्तिमानी अरवाही पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलि सोमबारका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकालेको विज्ञप्तिमा पाकिस्तानको प्रपिक हिमाल आरोहणका क्रममा पूर्जासहित उहाँको टोलीका सदस्यको निधन भएकोमा दुःख व्यक्त गरिएको छ। हिमपहिरोमा परेर 6 जना नेपालीसहित 10 जनाको ज्यान गएको थियो। प्रहरले कोरी प्रहार गरी नियन्त्रणमा लिएका कर्मा तामाङको समूहले उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धको सुनको सिक्री लुट्ने गरेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कर्मालाई गैराती बुढानेलकण्ठ 13 चुनीखेलमा सिक्री लुटेर भाग्दै गर्दा गोली प्रहार गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा कर्माको टिमलाई लुटपाटमा देखिएको प्रहरीको भनाइ छ। युक्रेनले रुसको तेल प्रशोधन केन्द्र डिपो र फौजी हवाई अड्डामा आक्रमण गरेको जनाएको छ। रुसको अर्को अनलाइन बिक्री केन्द्रमा पनि ठूलो आक्रमण भएको खबर छ। बीबीसीका ड्यानी एभरहार्डले थप जानकारी दिनुभएको छ।
3: Ukraine's military has not provided evidence of its strikes, including on the refinery in Saratov, more than 700 kilometers southeast of Moscow. But video posted elsewhere purportedly of that attack shows a large column of smoke rising into the sky. The airbase apparently targeted is at Engels, just across the Volga River from Saratov. It's
0: BFB.

0: काङ्ग्रेस पार्टीले साउन 24 गतेलाई केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य उपस्थित हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। यसअघि सभापति गगन थापासहित पार्टी नेतृत्व तहबाट एकताको प्रयास नभएको भन्दै पूर्व सभापति देउबा समूहले साउन 29 गते काठमाडौँमा राष्ट्रिय पेला राखेको छ। इतर समूहले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोरोलाको नेतृत्वमा 551 सदस्यीय आयोजक समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरुङले महोत्तरी बर्दिवास 5 टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको छ। गुरुङले मुलुकमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहोस् भन्ने कामनासहित पूजा गर्नुभएको हो। नेपालको बाबाधाम तथा मधेसको कैलाशका रूपमा परिचित टुटेश्वर धाम पुगेका गृहमन्त्रीले साउने धार्मिक मेला व्यवस्थापनको जानकारी समेत लिनुभएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवका अनुसार मन्दिरका पुजारी श्रीचन्द दासले गृहमन्त्रीबाट विशेष पूजा गराउनु भएको छ। साउन महिनाभर टुटेश्वरनाथ महादेव मन्दिरमा नेपाल र भारतका लाखौँ श्रद्धालु जल अर्पण गर्न आउने गर्छन्। तराई मधेसको साम्प्रदायिक तनाव समाधानका लागि मन्त्री गुरुङ हाल मधेसमा हुनुहुन्छ। गृहमन्त्री गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। आज जनकपुरमा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारीबीच 1.5 घण्टा भएको वार्ता निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 मागमा थप 6 बुन्दा परिमार्जन र थपरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ।
1: उहाँले हामीहरूलाई भन्नुभएको छ, आश्वासन दिनुभएको छ, अनि त्यही भएर सम्पूर्ण नेपालका जनताहरूलाई अनुरोध गर्न चाहन्छु, लिखित प्लस मौखिक पनि भन्नुभएको छ, उहाँले भन्नुभएको छ, आश्वासन दिनुभएको छ, उहाँले अहिले यत्रो देश बचाउनु भएको छ भने हामीहरूले पनि विश्वास गर्नुपर्छ। हाम्रो देश अहिले अन्धकारतिर नधकेलोस्, हाम्रो देश शान्त होस्, यो देशलाई कसरी बचाउनु पर्छ हामी त्यतातिर लग्नुपर्छ, यो देश कसरी अगाडि बढ्छ त्यतातिर लग्नुपर्छ। त्यही भएर सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्न चाहन्छु, अनि एउटा अझै कुरा भन्न चाहन्छु कि उहाँले एउटा अझै आश्वासन दिनुभएको छ कि कोही पनि माइकालाले अब गोली हान्न सक्दैन कुनै पनि धर्मलाई, जोसुकै होस्, हिन्दू होस्, मुस्लिम होस्, जसैको पर्व होस्।
0: मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ।
2: यो खण्डमा 24 पुल बनिसकेका छन् भने 90% भन्दा बढी सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406 किलोमिटर मध्ये 347 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58 किलोमिटर सड़क मध्ये 12 किलोमिटर सड़कको ठेक्का प्रक्रिया शुरू भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महतोले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1792 किलोमिटर लामो हुनेछ।
0: गएको वैशाखदेखि आजसम्म देशका विभिन्न स्थानमा विपत्का घटनामा परि 196 जनाको मृत्यु भएको छ। 4 जना अझै बेपत्ता छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार यस अवधिमा 4053 विपत्का घटना दर्ता भएका छन्। ती घटनामा परि 1218 जना घाइते भएका छन्। सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ, जसबाट 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। चट्याङका 231 घटनामा 32 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। लेकलाग्ने 57 घटनामा 22 जनाको मृत्यु र 36 जना घाइते भएका छन्। यस अवधिमा पहिरोका 685 घटनामा 20 जनाको मृत्यु भएको छ भने 1 जना बेपत्ता र 30 जना घाइते भएका छन्। युक्रेनले रुसको तेल प्रशोधन केन्द्र डिपो र भौजी हवाई अड्डामा आक्रमण गरेको जनाएको छ। रुसको अर्को अनलाइन बिक्री केन्द्रमा पनि ठूलो आक्रमण भएको खबर छ। बीबीसीका ड्यानी एभरहार्डले थप जानकारी दिनुभएको छ।
3: Ukraine's military has not provided evidence of its strikes, including on the refinery in Saratov, more than 700 kilometers southeast of Moscow. But video posted elsewhere purportedly of that attack shows a large column of smoke rising into the sky. The airbase apparently targeted is at Engels, just across the Volga River from Saratov. It's used by Russian bombers to launch missiles against Ukraine. Meanwhile, Russia's main online retailer, Wildberries, has been struck again. Video shows a massive warehouse being consumed by fire, with smoke pouring from the site in the Samara region.

0: नवलपरासीको सुस्ता क्षेत्रमा बाँध भत्काउन आएको भारतीय सशस्त्र सीमा बल एसएसपीसँग झडप हुँदा 3 घाइते भएका छन्। सादा पोसाक र हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता गाउँपालिका 5 थारूटोला क्षेत्रमा आएपछि झडप भएको हो। स्थानीयले हिजो र अस्ति 2 लगाएर बनाएको 132 मिटर लामो अस्थायी बाँध भत्काइदिएपछि झडप भएको सुस्ता बचाउ अभियानका संयोजक बाबु खानले जानकारी दिनुभएको छ। खानका अनुसार नेपाल सरकारले 14 करोडमा बाँध बनाउने आफ्नै योजना लागू गर्न नसक्दा विवाद हुने गरेको छ।
1: त्यो काम गर्नलाई सरकारले केही करोडको बजेट पनि छुट्याइदिएको थियो, तर त्यो काम एनडीए सरकारको विरोधमा काम रोकियो। रोकेपछि अहिले बाढी आयो, बाढी आएपछि पुरा गाउँमा पानी पस्यो, पानी पसेपछि अब हामी थाहा भयो कटान हुँदैछ, यो 14 करोडको पनि बजेट हामीलाई जान्छ भनेर अनि सुस्ता पनि रहन्न। हामी पुरा सुस्तापछि एक दिन आफै पुरा प्लान गरेर हाम्रो एकमत भएर कि आज हामी गएर त्यहाँ बाँध बाँधौँ, बाँध भएन भने हाम्रो सुस्ता कट्छ, हाम्रो भूमि नै रहन्न भने हामी बसेर के काम गर्नु। त हामी गयो बाँध बाँध्यो, बाँध बाँधेर हामी 15 गते गर्छौँ, 15 गते र 16 गते 2 काम भयो। आज 17 गते तिनीहरू एसएसपीहरू त्यहाँ आएर त्यो बाँध भत्काउने काम गर्दै थिएन, तिनीहरू शिविरमा थिएनन्। 10-15 तिनीहरू लगभग थिएन र हामी विरोध गरेपछि त्यहाँ थाहा पायौँ कि तिनीहरूको 120 टोलिया छ, त्यसमा झगडा पनि भएको हो, त्यही 3 घाइते पनि भएको हो अनि तिनीहरू लग्थेपछि गयौँ।
0: अनि नेपाल सरकारको तर्फबाट त्यहाँ उपस्थिति थियो कि थिएन?
1: नेपाल सरकारको सशस्त्र सेना बलको पनि त्यहाँ हुनुहुन्थ्यो, हामीले धेरै पनि त्यसलाई कन्ट्रोल गरेको, हामीले सम्झाएको पनि हो, तर उहाँको ओभरमा चाहिँ त्यो काम लगभग पहिल्यै भइरहेको थियो। अब हाम्रो त्यो भूमि हो, यो त सरकारको त्यो पैसा त नोक्सान हुन्छ हुन्छ नै, हाम्रो सुस्ता नै कट्छ भनेर त्यो अघिको जुन 132 मिटर बाँध थियो नि त्यो बाँधे पार बच्छ, त्यसको बाँधेपछि त्यो सुस्तामा पानी पर्दैन, बाँध पनि काट्दैन भनेर हामीले आफै गएर त्यो बाँध बाँधेको हो। अरे बाँध बाँधेपछि तिनीहरू एसएसपीहरू आएर त्यही बाँध भत्काइरहेछन्। अब गइसकेपछि तिनीहरूकोबाट के खबर आएको छ, भोलि वार्तामा बसौँ हामी कुरा गरौँ भनेर आएछ, हामी अहिले सुस्तामै छौँ र हाम्रो समस्या यही हो। हामीले हजुरले पनि भनिदिनु पऱ्यो सरकारसँग, सरकारले हामीलाई मोहरा बनाएको हो। अब यहाँ सबै आधा मान्छेले अनागरिक पनि बनाएर बसेको छ, हामी सबै देशको लागि लड्ने नागरिकता दिएको छैन, हामी आन्दोलनमा पनि गएको, आज यत्रो दिन तक भइसक्यो त्यस्तो केही सुनवाई भएको छैन। कमसेकम तिनीहरूको एउटा टिम आएर घरमा एउटा अवलोकन सबको सुस्तावासी हो भनेर तिनीहरूले छिटोभन्दा छिटो नागरिकता दिनुपर्छ, एउटा हाम्रो आधार हुन्छ, हाम्रो हतियार हुन्छ लड्नलाई पनि। तर पनि सुस्तावासीलाई अहिले यो 2020 नै यो बस्ती बसेको, तर अहिलेसम्म यो 50-60 साल भयो तर पनि सुनवाई केही गरेको छैन, त्यस्तो सरकारले केही एक्सन लिँदैन।
0: भारतीय सुरक्षाकर्मी 2 देशको सीमा मानिएको सिमलको रुखबाट 300 मिटर नेपालतर्फ आएका थिए। नेपाली कङ्ग्रेसका नेता नयनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र सङ्गठन सुदृढीकरणका लागि देश र कङ्ग्रेस जोड्ने अभियानको घोषणा गर्नुभएको छ। काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता महरले आगामी साउन 20 गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिनुभएको हो।
2: सुकेधाराको मिराकल पार्टी प्यालेसमा साउनको 20 गते बिहान 11 बजेदेखि हामी गहन संवाद गर्दैछौँ, जहाँ देशभरका 753 पालिकाबाट 330 प्रदेशको निर्वाचन क्षेत्रबाट 165 सङ्घीय निर्वाचन क्षेत्रबाट र विभिन्न प्रबुद्ध व्यक्ति वर्ग र समाज र नेपाली काङ्ग्रेसको हित चाहनेका तर्फबाट मलाई लाग्छ 2000 जतिको उपस्थितिमा हामी राष्ट्रिय भेला गर्दैछौँ।
0: पार्टी विभाजनको सङ्घारमा पुगेर गौर आन्तरिक किचलका कारण जनताका मुद्दा ओछ्यानमा परेको भन्दै नेता महरले पार्टीलाई एकजुट बनाउन कार्यक्रम सुरु गरिएको बताउनु भएको छ। सरकारले 100 रुपियाँभन्दा बढीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी चिट्ठा मार्फत उपहार पाउने योजना सुरु गरेको छ।
3: सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकका आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रुपियाँ बढी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्।
0: तेल उत्पादक ओपेक संगठनका साउदी अरब, रुस र अरू 5 मुलुकले तेल उत्पादन बढाउने भएका छन्। हर्मुजल घाटीमा तनाव भएका बेला दैनिक 188,000 ब्यारल उत्पादन बढाउन छलफल हुने भएको हो।
4: यो PFBS, पुरस्कार रेडियो हो।

0: ओइ तलाको नानु हुनुहुन्थ्यो
1: हामीले
0: त खुब जिस्का जस्तो छ नि
1: आज जमाउनु पर्छ है
0: आज रोटी घरमा जमाउनु पर्छ है त
1: ल हुन्छ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनामा आज साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको छ। जिल्लाको सुरक्षा अवस्था मूल्याङ्कनपछि कर्फ्यूको आवश्यकता नरहेको निष्कर्षका आधारमा आदेश फिर्ता लिएको सूचनामा उल्लेख छ। साम्प्रदायिक दङ्गा हुने जोखिम देखिएपछि गोलबजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो। आजै सप्तरीको राजविराज र बोधे वर्षायनको कर्फ्यू पनि हटाइएको छ। जनकपुरधाममा हिजैबाट कर्फ्यू हटाइएको थियो। यसअघि मधेसको राजधानी जनकपुरधाममा केन्द्र सरकारका गृहमन्त्री सुदन गुरुङ लगायतले हिन्दूवादी संगठनका नेतासँग 2 दिनसम्म गरेको वार्तामा आन्दोलन फिर्ता लिन सहमति भएको छ। नवलपरासीको सुस्ता क्षेत्रमा बाँध भत्काउन आएको भारतीय सशस्त्र सीमा बल एसएसबीसँग झडप हुँदा 3 जना घाइते भएका छन्। सादा पोसाक र हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता गाउँपालिका 5 थारूटोल क्षेत्रमा आएपछि झडप भएको हो। स्थानीयले हिजो र अस्ति 2 दिन लगाएर बनाएको 132 मिटर लामो अस्थायी बाँध भत्काइदिएपछि झडप भएको सुस्ता बचाउ अभियानका संयोजक बाबु खानले जानकारी दिनुभएको छ। खानका अनुसार नेपाल सरकारले 14 करोडमा बाँध बनाउने आफ्नै योजना लागू गर्न नसक्दा विवाद हुने गरेको छ।
1: त्यो काम गर्नलाई सरकारले केही करोडको बजेट पनि छुट्याइदिएको थियो, तर त्यो काम इन्डिया सरकारको विरोधमा काम रोकियो। रोकेपछि अहिले बाढी आयो, बाढी आएपछि पुरा गाउँमा पानी पस्यो, पानी पसेपछि अब हामी थाहा भयो कटान हुँदैछ, यो 14 करोडको पनि बजेट हामीलाई जान्छ भनेर अनि सुस्ता पनि रहन्न। हामी पुरा सुस्तावासी एक दिन आफै पुरा प्लान गरेर हाम्रो एकमत भएर कि आज हामी गएर त्यहाँ बाँध बाँधौँ, बाँध भएन भने हाम्रो सुस्ता कट्छ, हाम्रो घुमि नै रहन्न भने हामी बसेर के काम गर्नु। त हामी गयो बाँध बाँध्यो, बाँध बाँधेर हामी 15 गते गर्छौँ, 15 गते र 16 गते 2 दिन काम भयो। आज 17 गते तिनीहरू एसएसपीहरू त्यहाँ आएर त्यो बाँध भत्काउने काम गर्दै थिएन, तिनीहरू सिभिलमा थिएनन्। 10-15 जना तिनीहरू लगभग थिएन र हामी विरोध गरेपछि त्यहाँ थाहा पायौँ कि तिनीहरूको 120 जनाको टोलिया छ, त्यसमा झगडा पनि भएको हो, त्यही 3 जना घाइते पनि भएको हो अनि तिनीहरू लगेपछि गयौँ।
0: अनि नेपाल सरकारको तर्फबाट त्यहाँ उपस्थिति थियो कि थिएन?
1: नेपाल सरकारको सशस्त्र सेना बलको पनि त्यहाँ हुनुहुन्थ्यो, हामीले धेरै पनि त्यसलाई कन्ट्रोल गरेको, हामीले सम्झाएको पनि हो, तर उहाँको ओभरमा चाहिँ त्यो काम लगभग पहिल्यै भइरहेको थियो। अब हाम्रो त्यो भूमि हो, यो त सरकारको त्यो पैसा त नुकसान हुन्छ हुन्छ नै, हाम्रो सुस्ता नै कट्छ भनेर त्यो अघिको जुन 125 मिटर बाँध थियो नि त्यो बाँधे पार बच्छ, त्यसको बाँधेपछि त्यो सुस्तामा पानी पर्दैन, बाँध पनि काट्दैन भनेर हामीले आफै गएर त्यो बाँध बाँधेको। अरे बाँध बाँधेपछि तिनीहरू एसएसपीहरू आएर त्यही बाँध भत्काइरहेछन्। अब गइसकेपछि तिनीहरूकोबाट के खबर आएको छ, भोलि वार्तामा बसौँ हामी कुरा गरौँ भनेर आएको, हामी अहिले सुस्तामै छौँ र हाम्रो समस्या यही हो। हामीले हजुरले पनि भनिदिनु पऱ्यो सरकारसँग, सरकारले हामीलाई मोहरा बनाएको हो। अब यहाँ सबैले आधा मान्छेले अनागरिक पनि बनाएर बसेको छ, हामी सधैँ दिएको देशको लागि लड्ने नागरिकता दिएको छैन, हामी आन्दोलनमा पनि गएको, आज यत्रो दिन चाहिँ भइसक्यो त्यस्तो केही सुनवाई गर्थेन। कमसेकम तिनीहरूको एउटा टिम आएर घरमा एउटा अवलोकन सबको सुस्तावासी हो भनेर तिनीहरूले छिटोभन्दा छिटो नागरिकता दिनुपर्छ, एउटा हाम्रो आधार हुन्छ, हाम्रो हतियार हुन्छ लड्नलाई पनि। तर पनि सुस्तावासीलाई अहिले यो 2020 नै यो बस्ती बसेको, तर अहिलेसम्म यो 50-60 साल भयो तर पनि सुनवाई केही गरेछन् त्यस्तो सरकारले केही एक्सन।
0: भारतीय सुरक्षाकर्मी 2 देशको सीमा मानिएको सिमलको रूखबाट 300 मिटर नेपालतर्फ आएका थिए। नेपाली कङ्ग्रेस एकताबद्ध वा अर्को नयाँ कङ्ग्रेस जन्मने भन्ने कुराको टुङ्गो यही महिनाभित्र लाग्ने देखिएको छ। संस्थापन इतरपक्षले राष्ट्रिय भेला डाकेपछि नयाँ पार्टी खोल्ने अन्तिम तयारीका रूपमा विश्लेषण गरिएको छ। यो पक्षले ऐसाउन 29 देखि 3 दिनका लागि राष्ट्रिय भेला डाकेको छ। नेता मेन बहादुर विश्वकर्मा
2: जो हाम्रा सबै अग्रज नेताहरू हुनुहुन्थ्यो, उहाँहरूको विचार सिद्धान्त व्यवहार भावना उहाँहरूको योगदानलाई आत्मसात गर्नेहरूको समूह चाहिँ अहिले पुरै आयोग र अदालतले अधिकार दिएको काङ्ग्रेस भन्दा बाहिर छ र त्यसलाई मिलाएर लैजानुस् भनेर करिब 7-8 महिनासम्म पहल प्रतीक्षा धैर्यता गर्दा पनि सम्भव नभएपछि 4 प्रदेशको भेलाले एउटा राष्ट्रिय भेला गरौँ भन्ने प्रस्ताव थियो र त्यही प्रस्ताव अनुसार बिपी स्मृति दिवस पनि मनायौँ र फेरि यो बिचमा 22 दिन चाहिँ संवादका लागि समय लिउन त भन्दा पनि कुनै सार्थक संवाद र छलफल नभएपछि अब एउटा नयाँ कार्यदिशा सहित अगाडि बढौँ भनेर राष्ट्रिय भेलाको आयोजना गरिएको छ। यो राष्ट्रिय भेलाले यहाँले भन्नुभयो जस्तो दुइटै हुन्छ, पहिलो त पार्टी एकताको सम्भावना नै हो, अवसर हो, त्यो हुन सकेन भने लोकतान्त्रिक शक्तिका रूपमा अर्को नयाँ कार्यदिशातर्फ पनि जान सक्छ।
3: भनेपछि छिनोफानो यही साउनभित्र हुन्छ? अब
2: साउन महिनाभित्र पछि 31 गते कार्यक्रम सम्पन्न हुँदै गर्दा त्यो सभाले त्यो भेलाले के म्यान्डेट दिन्छ त्यही अनुसार अगाडि जान्छ।
3: संस्थापनभित्रै अटाउने एउटै कुवाको पानी खाने सम्भावना चाहिँ कति देख्नु भएको छ तपाईँले?
2: मलाई चाहिँ आजसम्म नेताहरूसँग सबैसँग कुरा हुँदाखेरि सूत्रबद्ध सार्थक फेस टु फेस कुरा नभएको हुनाले चाहिँ 7 महिना त्यत्तिकै गयो भने अब 7 दिनमा के हुन्छ होला र भन्ने लागिरहेको छ।
3: डाक्टर शेखर पक्ष चाहिँ नआउने भयो होइन?
2: होइन, शेखर पक्ष नआउने भन्ने छैन। हिजो शशाङ्क कोइरालाले आफ्नै मुखबाट हामी दाजुभाइको राम्रो कुरा भएको छ, म विराटनगर आएँ, आजै गरिहाल्नुभयो पत्रकार सम्मेलन, म तिम्रो साथमा छु रहन्छु, मिडियामा भन्नु परे पनि भनिदिन्छु, हामी एक ठाउँमा छौँ भनेर शेखर दाले भन्नुभएको छ भनेर उहाँले आफै भन्नुभएको हुनाले र अस्ति बिपी स्मृति दिवस मनाउने कुरा त्यो पछिको पनि 11 गतेको बैठकमा हामी सँगसँगै छौँ है भनेर उहाँले भन्नुभएको हुनाले राष्ट्रिय भेलामा चाहिँ उहाँहरूको उपस्थिति हुन्छ।
3: तर डाक्टर शेखरकै मुखबाट त केही पनि आएन, शशाङ्कको मुखबाट मात्रै आयो कुरा।
2: डाक्टर शेखरले भन्नुभएको छ हिजो पनि, म एकताकै पहलमा छु अझै भन्नुभएको छ, हामी पनि एकताकै प्रतीक्षामा छौँ।
3: अनि उतापट्टि पनि त्यही भन्नुभएको छ उहाँले त फेरि
2: होइन, नेताहरू पहलमा हुनुहुन्छ ठिक कुरा हो, पूर्णबहादुर खड्का डाक्टर शेखर कोइराला पार्टी एकताकै पक्षमा हुनुहुन्छ, तर यो ठुलो संख्यालाई यदि समयमै व्यवस्थित गरेर संगठित गर्न सकिएन भने धेरैले पार्टी छोड्नुभयो, यहाँले थाहा पाउनु होला, धनकुटामा पूर्व सांसदकै नेतृत्वमा समिति सदस्यहरू सहित 19-20 जना जानुभयो, कर्णाली प्रदेशमा झन् 5-6 जना जनप्रतिनिधिले पार्टी छोड्नुभयो, मधेसमा त्यसै गरी छोडिरहनु भएको छ। यदि अहिले नेतृत्वले पार्टी सबैलाई समेटेर जान सकेन भने पार्टी पुरानै अवस्थामा संगठित रहन सक्दैन, त्यसैले विकल्पमा पनि अर्को शक्ति बनाउनु पर्छ भन्ने धारणा अगाडि आएको छ।
0: ब्रोडपिक आरोहणका क्रममा हिमपहिरोमा परि आरोहीहरूको निधन भएको प्रति सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति मार्फत दुर्घटनामा प्रख्यात आरोही निर्मल पूर्जासहित आरोहीहरू पूर्वबहादुर गुरुङ युक्त, किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा लगायत आरोहीको निधनबाट अपूरणीय क्षति भएको जनाएको छ। आरोहीहरूको शव स्वदेश फिर्त ल्याउन नेपाली राष्ट्रदूतावास इस्लामाबादबाट आवश्यक सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ। अब खबर फटाफट।
4: काठमाडौँ उपत्यकाका 7 वटा होल्डिङ सेन्टरमा राखिएका 388 सुकुम्बासी परिवारलाई नागरिकताका आधारमा सम्बन्धित स्थानीय तहमै व्यवस्थापन गरिने, तराईको ठेगाना भएका सुकुम्बासीलाई प्रति परिवार 1 कट्ठा र पहाड़ी र हिमाली जिल्लाका सुकुम्बासीलाई 1.5 रोपनी जग्गा दिने सरकारको तयारी। झापाको बिर्तामोड 8 देउनिया खोलामा पुराणबाट उठाएको पैसाबाट विश्रान्ति घाट निर्माण, बसायममा देउनिया खोलामा आउने बाढ़ीले शब्दाह गर्न कठिन हुने र सब नै बग्ने वर्षौंदेखिको समस्या समाधान। गएको आर्थिक वर्षमा काकड भित्ता नाकाबाट मात्र 24.50 अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, पेट्रोलबाट 5.87 करोड़ र डिजेलबाट 2.93 करोड़ राजस्व संकलन। नेपाली सेनाद्वारा जटिल भूगोलका 32 वटा सड़क आयोजना सम्पन्न, 1400 किलोमिटर सड़क निर्माण, हाल कर्णाली करिडोर, दार्चुला टिकर र बेनीघाट आरूघाट लार्के भन्ज्याङ गरी 3 वटा महत्वपूर्ण आयोजनाको काम हुँदै।
0: गएको वैशाखदेखि आजसम्म देशका विभिन्न स्थानमा विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ, 4 जना अझै बेपत्ता छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्। ती घटनामा 1218 जना घाइते भएका छन्। सर्वप्रथमश विपदको मुख्य घातक बनेको छ भने जसबाट 54 जनाको ज्यान गएको छ, 668 जना घाइते भएका छन्। चट्टाङका घटनामा 25 जनाको मृत्यु र 132 जना घाइते भएका छन्। बीसौं एसियाली खेलकुद एसियाडमा नेपालको प्रतिनिधित्व गर्दै कञ्चनपुरका 9 जना खेलाड़ी सहभागी हुने भएका छन्। जापानमा आयोजना हुने प्रतियोगितामा महिला तथा पुरुष गरी 9 जना खेलाड़ी र 3 प्रशिक्षक सहभागी हुने पुरुष र महिला कबड्डी खेलका प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टले बताउनु भएको छ। महिला कबड्डी टिममा कञ्चनपुरका मनमती विष्ट, रविना चौधरी, जयन्ती बडु र मनिषा जोशी हुनुहुन्छ। र बेलायती फुटबल संघका पूर्व प्रमुख मार्क पालियोसले फिफा अध्यक्षमा ज्यानी इन्फान्टिनोलाई हटाउन गरे योपालि उम्मेद्वार उत्कृष्ट हुन सक्ने बताउनु भएको छ।

0: धनुषाको जनकपुर धाममा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको छ। हिजो कर्फ्यू हटाएर जारी गरिएको निषेधाज्ञा भोलि बिहानदेखि हटाइएको सिडिओ प्रेमप्रसाद लुइटेलले बताउनु भएको छ। जनजीवन सामान्यकरणतर्फ उन्मुख भएकोले निषेधाज्ञा हटाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको सूचनामा उल्लेख छ। गृहमन्त्री सुदान गुरुङले 72 प्रतिवास 5 को टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको छ। गुरुङले मुलुकमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहोस् भन्ने कामनासहित पूजा गर्नुभएको हो। नेपालको बाबाधाम तथा मधेसको कैलाशका रूपमा परिचित टुटेश्वर धाम पुगेका गृहमन्त्रीले साउने धार्मिक मेलाको व्यवस्थापनको जानकारी समेत दिनुभएको छ। तराई मधेसको साम्प्रदायिक तनाव समाधानका लागि 4 दिनदेखि मधेसमा रहेका मन्त्री गुरुङ काठमाडौँ फर्किनु भएको छ। झापामा पछिल्लो 16 वर्षमा जङ्गली हात्तीको आक्रमणबाट 80 जनाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा 28 हात्ती मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 असार 3 गतेदेखि 2083 असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 जना गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। कार्यालयका अनुसार 2080 सालमा हात्तीको आक्रमणबाट 3 महिलासहित 8 जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार गएको वर्ष मात्रै 6 हात्ती मारिएका छन्। सरकारले 100 रुपियाँभन्दा बढीको सामान वा सेवा खरिद गर्दा बिल लिएर चिट्टा मार्फत उपहार पाउने योजना सुरु गरेको छ।
1: सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रुपियाँ नगद पुरस्कार दिने व्यवस्था सुरु गरेको हो। आन्तरिक राजस्व विभागले साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकका आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रुपियाँ बढी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा विवरण राखेपछि उपहार कुपन स्वतः उत्पन्न हुनेछ। कुपनमा रहेको नम्बर लक्की ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सक्ने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना राखी बिल दर्ता गर्नुपर्नेछ। सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्न कार्यक्रम सञ्चालनमा ल्याएको बताएको छ। आन्तरिक राजस्व विभागले स्पष्ट, वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ। विभागले साउन 1 गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो 15 दिनको नतिजा आउँदो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ।
0: हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। प्रधानमन्त्री पिटर म्याक्यारले ड्यानुब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि बन्द गर्नु परेको जानकारी दिनुभएको हो। बुडापेस्टको दक्षिणमा रहेको 2000 मेगावाट क्षमताको केन्द्रले हंगेरीको आधा विद्युत माग पूरा गर्दै आएको छ। केन्द्रका उपकरण चिस्याउन ड्यानुब नदीको पानी प्रयोग गरिन्छ, तर मे महिनादेखि वर्षाको कमी र निरन्तरको उच्च तापक्रमका कारण नदीको जलस्तर अत्यधिक घटेको छ। हंगेरीमा आगामी दिनमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ। युक्रेनले रुसको तेल प्रशोधन केन्द्र डिपो र फौजी हवाई अड्डामा आक्रमण गरेको छ। रुसको अर्को अनलाइन बिक्री केन्द्रमा पनि ठूलो आक्रमण भएको खबर छ। बीबीसीका ड्यानी एभरहार्डले थप जानकारी दिनुभएको छ।
2: Ukraine's military has not provided evidence of its strikes, including on the refinery in Saratov, more than 700 kilometers southeast of Moscow. But video posted elsewhere purportedly of that attack shows a large column of smoke rising.
0: बेलायती फुटबल संघका पूर्व प्रमुख मार्क पालियोसले फिफा अध्यक्षमा जियानी इन्फान्टिनोलाई हटाउन गैर युरोपेली उम्मेद्वार उत्कृष्ट हुन सक्ने बताउनु भएको छ। फुटबल प्रतियोगितामा निजी लगानीको विषयमा इन्फान्टिनोको प्रस्ताव अस्वीकार भएर फिर्ता लिनु परेपछि उहाँको राजीनामाका लागि दबाव परेको छ। अध्यक्ष इन्फान्टिनोले पदबाट छाड्न जुनसुकै उत्कण्ठा अपनाउन सक्ने पालियोसको भनाइ छ।

0: जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनामा आज साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको छ। साम्प्रदायिक दङ्गा हुने जोखिम देखिएपछि गोलबजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो। यस्तै सुनसरीको अधिकांश क्षेत्रमा जारी निषेधाज्ञा हटाइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्दै देवानगंज, पोखरा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम रहने उल्लेख गर्नुभएको छ। यसअघि सुनसरीका 10 स्थानीय तहमा निषेधाज्ञा कायम राखिएको थियो। प्रशासनले निषेधाज्ञा कायम राखेका क्षेत्रमा 5 जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह गरिएको छ। आजै सप्तरीको राजविराज र बदे वर्षानीको कर्फ्यू पनि हटाइएको छ। जनकपुरधाममा हिजैबाट कर्फ्यू हटाइएको थियो। यसअघि मधेसको राजधानी जनकपुरधाममा केन्द्र सरकारका गृहमन्त्री सुदन गुरुङ लगायतले हिन्दूवादी संगठनका नेतासँग 2 दिनसम्म गरेको वार्तामा आन्दोलन फिर्ता लिन सहमति भएको छ। रासोपा नेता मनिष झाले साम्प्रदायिक झडप नियन्त्रणका लागि पार्टीकै सदस्यहरूसँग पनि वार्ता गरिएको बताउनु भएको छ। जनकपुरमा संचारकर्मीसँग नेता झाले धार्मिक मामिला उठाएर आएका सदस्यसँग वार्ता गरेर समझदारी गरिएको उल्लेख गर्नुभएको छ। झाले हिन्दूवादी संगठनले उठाएका र सहमति भएका माग पूरा हुने आश्वासन दिनुभएको छ।
1: रासोपाको सदस्यहरूको जीवनको अर्को अंश पनि हुन्छ र उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउनु पाउनुहुन्छ। आउनुभयो, उहाँहरूको माग हामीहरूले बुझ्यौँ, त्यो ग्रहण गर्यौँ र त्यसको सम्भावना भएको मागहरूप्रति हामी त्यसरी नै हिजो जुन माग पत्रमा उल्लेख भएको तरिकाले नै हामी अगाडि बढ्नेछौँ।
0: पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उहाँको भनाइ छ। उहाँका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले 9.5 घन्टा वार्ता गरेको थियो। ब्रिटिस गोर्खा तथा रोयल मरिन्सका पूर्व सदस्य आरोही निर्मल पूर्जा एमबिएको सब ब्रोड पिकमा फेला पारिएको छ। पाकिस्तानमा पर्ने हिमालको 5,700 मिटर उचाइमा आरोही पूर्जाको सब भेटिएको उद्धारकर्मीले बताएका छन्। 43 वर्षीय पूर्जा र अरू 9 जना आरोहीले आरोहण सकाएर फर्किने क्रममा हिमपहिरो आउँदा मृत्युवरण गर्नु परेको हो। पूर्जाको आरोहण कथालाई लिएर नेटफ्लिक्समा वृत्तचित्र समेत बनेको छ। मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहदेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ।
2: यो खण्डमा 24 वटा पुल बनिसकेका छन् भने 90% भन्दा बढी सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406 किलोमिटर मध्ये 347 किलोमिटरमा कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58 किलोमिटर सड़क मध्ये 12 किलोमिटर सड़कको ठेक्का प्रक्रिया शुरू भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महतोले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1792 किलोमिटर लामो हुनेछ।
0: दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने एन्टिस्नेक भेनमको अभाव भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई लमही अस्पताल गढवा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मस्ताद सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश सरसाईलीका अनुसार प्रतिष्ठानमा हाल 2 जना सर्पदंशका बिरामी उपचाररत छन्। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मस्ताद न्यून रहेकाले समस्या हुन सक्ने उल्लेख गर्नुभएको छ। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। गएको वर्ष दाङमा सर्पदंशका कारण 7 जनाको मृत्यु भएको थियो। इरानको आग्रहअनुसार आक्रमण रोकेको अमेरिकी राष्ट्रपतिले दिएको अभिव्यक्तिलाई इरानी फौजले अस्वीकार गरेको छ। इरानी फौजले ट्रम्पले ढाँटेको आरोप लगाएको छ। छिटै सहमति हुने देखिएपछि पूर्व निर्धारित आक्रमण रोक्ने ट्रम्पले बताउनु भएको थियो। मध्य पूर्व मामिला विश्लेषक तारा कङ्गारलुले सम्भावित थप भिडन्तका लागि इरान तयार रहेको देखिएको बताउनु भएको छ।
3: What the Iranians are essentially demanding as of today, we can sum it up to say more control over the Strait of Hormuz, and they also want still some right to charge, whether that be a toll, a fee, a VAT, however they want to phrase it, but ultimately the recognition that they are in control.

0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार आज राति 12:01 लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाइएको हो। नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर 3 रूपियाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर 5 रूपियाँ वृद्धि गरिएको छ। यो वृद्धिसँगै काठमाडौँ, पोखरा र दिपायल तेस्रो वर्गमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रति लिटर 200 रूपियाँ पुगेको छ। यसअघि यी क्षेत्रमा पेट्रोल 197 र डिजेल 195 रूपियाँमा बिक्री भइरहेको थियो। त्यस्तै पहिलो र दोस्रो वर्गका क्षेत्रमा पनि यही अनुपातमा मूल्य समायोजन गरिएको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 20 रूपियाँ बढाएर नयाँ मूल्य 249 रूपियाँ कायम गरेको छ। अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलो लिटर 131 अमेरिकी डलर बढाइएको छ। पोखरा र भैरहवाको हकमा ब्रेक इभन, नाफा नोक्सान रहित बिन्दुमा बिक्री मूल्य तोकिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिण्डर 2060 रूपियाँमा यथावत राखिएको निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गर्नुभएको सूचनामा आज साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो। साम्प्रदायिक दंगा हुने जोखिम देखिएपछि गोलबजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले साम्प्रदायिक झडप नियन्त्रणका लागि पार्टीकै सदस्यसँग पनि वार्ता गरिएको बताउनु भएको छ। जनकपुरमा संचारकर्मीसँग नेता झाले धार्मिक मामिला उठाएर आएका सदस्यसँग वार्ता गरेर समझदारी गरिएको उल्लेख गर्नुभएको छ। झाले हिन्दूवादी संगठनले उठाएका र सहमति भएका माग पूरा हुने आश्वासन दिनुभएको छ।
1: र उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउनु पाउनुहुन्छ। आउनुभयो, उहाँहरूको माग हामीहरूले बुझ्यौँ, त्यो ग्रहण गऱ्यौँ र त्यसको सम्भावना भएको मागहरूप्रति हामी त्यसरी नै हिजो जुन माग पत्रमा उल्लेख भएको तरिकाले नै हामी अगाडि बढ्नेछौँ।
0: पार्टीको सदस्य र धार्मिक आस्थाको आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उहाँको भनाइ छ। उहाँका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले 9.5 घण्टा वार्ता गरेको थियो। झापामा पछिल्लो 16 वर्षमा जंगली हात्तीको आक्रमणबाट 80 जनाले ज्यान गुमाएका छन्।
2: डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा 28 वटा हात्ती मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 असार 3 गतेदेखि 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 जना गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। कार्यालयका अनुसार 2080 सालमा हात्तीको आक्रमणबाट 3 महिलासहित 8 जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार गएको वर्ष मात्रै 6 वटा हात्ती मारिएका छन्।
0: दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने एन्टिस्नेक भेनमको अभाव भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लमही अस्पताल गढवा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ। राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल 2 जना सर्पदंशका बिरामी उपचाररत छन्। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मौजदात न्यून रहेकाले समस्या हुन सक्ने उल्लेख गर्नुभएको छ। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। गएको वर्ष दाङमा सर्पदंशका कारण 7 जनाको मृत्यु भएको थियो। इरानको आग्रह अनुसार आक्रमण रोकेको अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्तिलाई इरानी फौजले अस्वीकार गरेको छ। इरानी फौजले ट्रम्पले ढाँटेको आरोप लगाएको छ। छिटै सहमति हुने देखिएपछि पूर्व निर्धारित आक्रमण रोकेको ट्रम्पले बताउनु भएको थियो। मध्य पूर्व मामिला विश्लेषक तारा कंगालुले सम्भावित थप भिडन्तका लागि इरान तयार रहेको देखिएको बताउनु भएको छ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गर्नुभएको सूचनामा आज साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो। साम्प्रदायिक दंगा हुने जोखिम देखिएपछि गोल बजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो। यस्तै सुनसरीका अधिकांश क्षेत्रमा पनि निषेधाज्ञा हटाइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्दै देवानगंज, भोकराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम रहने उल्लेख गर्नु भएको छ। यसअघि सुनसरीका 10 स्थानीय तहमा निषेधाज्ञा कायम राखिएको थियो। प्रशासनले निषेधाज्ञा कायम रहेका क्षेत्रमा 5 जना भन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ। आजै सप्तरीको राजविराज र बोधे वर्षाइनको कर्फ्यू पनि हटाइएको छ। जनकपुर धाममा हिजैबाट कर्फ्यू हटाइएको थियो। धनुषाको जनकपुर धाममा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको छ। ब्रिटिश गोर्खा तथा रोयल मरिन्सका पूर्व सदस्य आरोही निर्मल पूर्जा एमबीको शव ब्रोड पिकमा भेला पारिएको छ। पाकिस्तानमा पर्ने हिमालको 5,700 मिटर उचाइमा आरोही पूर्जाको शव भेटिएको उद्धारकर्मीले बताएका छन्। 43 वर्षीय पूर्जा र अरू 9 जना आरोहीले आरोहण सकेर फर्कने क्रममा हिम पहिरो आउँदा मृत्युवरण गर्नु परेको हो। पूर्जाको आरोहण कथालाई लिएर नेटफ्लिक्समा वृत्तचित्र समेत बनेको थियो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार आज राति 12:01 लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढ़ाइएको हो। पेट्रोलमा प्रति लिटर 3 रूपियाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर 5 रूपियाँ वृद्धि भएको छ। योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपालमा 200 रूपियाँ, सुर्खेत र दाङमा 179 रूपियाँ कायम हुने भएको छ। यस्तै चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, धनगढ़ी र वीरगंजमा मूल्य 197.50 रूपियाँ पुगेको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 20 रूपियाँ वृद्धि गरी नयाँ मूल्य 249 रूपियाँ कायम गरेको छ। अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा काठमाडौँको लागि प्रति किलोलिटर 131 अमेरिकी डलर बढ़ाइएको छ। एलपी ग्यासको मूल्य पनि यथावत राखिएको निगमले जनाएको छ। पश्चिम नवलपरासीको सुस्तालाई नारायणी नदीको कटानबाट जोगाउन निर्माण गरिएको अस्थायी बाँधलाई भारतीय एसएसबीले भत्काइदिएको छ। नारायणले कटान गर्न लागेपछि स्थानीयले बस्ती र जमिन जोगाउन साउन 15 गते अस्थायी बाँध निर्माण गरेका थिए। बोरामा बालुवा भरेर निर्माण गरिएको बाँधलाई सादा पोसाकमा आएको एसएसबीको समूहले भत्काएको सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले जानकारी दिनुभएको छ। यसअघि नारायणी नदी किनारको 1 किलोमिटर क्षेत्रमा तटबन्धन निर्माण भइरहेको थियो। त्यही तटबन्धनसँग जोडेर पूर्वतर्फ 132 मिटर क्षेत्रमा 2 महिना अघि तटबन्धन निर्माण गर्न लाग्दा एसएसबीले अवरोध गरेको थियो। त्यही ठाउँमा नदीले कटान गर्न थालेपछि स्थानीयले बोरामा बालुवा भरेर अस्थायी बाँध बनाएका थिए। त्यही बाँधलाई एसएसबीले भत्काएको संयोजक गौतमले बताउनुभयो। यस क्रममा एसएसबी टोली र स्थानीय बीच झडप समेत भएको छ। इरानको आग्रह अनुसार आक्रमण रोकेको अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्तिलाई इरानी फौजले अस्वीकार गरेको छ। इरानी फौजले ट्रम्पले ढाँटेको आरोप लगाएको छ। छिटै सहमति हुने देखिएपछि पूर्व निर्धारित आक्रमण रोकेको ट्रम्पले बताउनु भएको थियो। मध्य पूर्व मामिला विश्लेषक तारा कंगारलुले सम्भावित थप भिडन्तका लागि इरान तयार रहेको देखिएको बताउनु भएको छ।
4: What the Iranians are essentially demanding as of today, we can sum it up to say more control over the Strait of Hormuz, and they also want still some right to charge, whether that be a toll, a fee, a VAT, however they want to phrase it, but ultimately the recognition that they are in control.
3: हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। प्रधानमन्त्री पिटर म्याकारले च्यानुब नदीको पानी सतह कीर्तिमानी रूपमा घटेपछि बन्द गर्नु परेको जानकारी दिनुभएको हो। बुडापेस्टको दक्षिणमा रहेको 2000 मेगावाट क्षमताको केन्द्रले हंगेरीको आधा विद्युत माग पूरा गर्दै आएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्रेको छ। प्रसाईलाई अपराध अनुसन्धान कार्यालय त्रिपुरा जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज राति पक्रेको हो।

0: मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्रेको छ। प्रसाईलाई अपराध अनुसन्धान कार्यालय चेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज राति भक्तपुरको निवासबाटै पक्राउ गरेको हो। प्रसाईले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै हिन्दू राज्य र राजसंस्था पुनस्थापना गर्न आन्दोलनको घोषणा गर्नुभएको थियो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरको टेम्के मयुङ चारमा चखेवा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। ट्रस्टले 78 लाख लगानीमा 40 घरधुरीसँगै 3 विद्यालय, संघ संस्था र कार्यालयलाई खानेपानी उपलब्ध गराएको हो। एरिया वेलफेयर सेन्टर भोजपुरका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ,
1: गएको आर्थिक वर्षमा एउटा चखेवा खानेपानी प्रोजेक्ट सञ्चालन भएको थियो। यो भोजपुर र दिक्तेलको ठ्याक्क बोर्डर डाँडामा पर्छ। त्यो ठाउँमा हामीले खानेपानी वितरण गरेको थियौँ। त्यो चाहिँ टेम्के मयुङ गाउँपालिका वार्ड नम्बर 4 भोजपुर अन्तर्गत पर्छ। यसको लागि चाहिँ हाम्रो गोर्खा वेलफेयर ट्रस्टको कन्ट्रिब्युसन चाहिँ जम्मा 78 लाख रहेको थियो भने खानेपानीको स्रोत चाहिँ उता दिक्तेल साइडको खानेपानी, यो उपभोक्ताहरू चाहिँ यता भोजपुर साइडको ठ्याक्कै यो बजार क्षेत्रमा परेको कारणले गर्दाखेरि लागत पनि अलिकति बढी भएर यो 78 लाख चाहिँ हाम्रो जिडब्ल्युटीको कन्ट्रिब्युसनले चाहिँ निर्माण भएको थियो। ठाउँ चाहिँ स्पेसली यो पर्यटन क्षेत्रमा एकदम प्रख्यात क्षेत्र पनि भन्छ है। यो ठाउँ चाहिँ बजार क्षेत्रको मान्छेले, त्यसमा चाहिँ हाम्रो 2-4 वेलफेयर पेन्सनर पनि हुनुहुन्छ, सर्भिस पेन्सनर पनि हुनुहुन्छ। टोटल गरेर हाम्रो 40 घरधुरी संख्या चाहिँ यो हाम्रो यो खानेपानीबाट लाभान्वित भएको छन् भने त्यस अन्तर्गतै 3 कम्पनीहरू, जस्तै हाम्रो त्यहाँनेरि स्कुलहरू पनि छ, सानो तिनो माइक्रो फाइनेन्सहरू भन्छ यस्तो उहरूलाई पनि जम्मा जम्मी टोटल त्यो क्षेत्रमा भएको 3 कम्पनीहरूलाई गरेर टोटल 43 घरधुरी संख्यालाई चाहिँ लाभान्वित हुने तरिकाले चाहिँ सखेवा खानेपानी प्रोजेक्ट चाहिँ वितरण गरेका छौँ।
0: समुदायको लगानी के कस्तो छ यो प्रोजेक्ट अन्तर्गत?
1: 10% चाहिँ कम्युनिटीबाट चाहिँ बेहोर्नु पर्ने हुन्छ। तर त्यो बेहोर्दा चाहिँ कस्तो छ भन्दाखेरि उहाँहरूले चाहिँ श्रमदान गर्ने आदि इत्यादि गरेर चाहिँ जुन फाइनेन्सियल देखाउने चाहिँ त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ 10% कन्ट्रिब्युसन गरेको चाहिँ देखाउनुहुन्छ।
0: कहिलेदेखि निर्माण सुरु गर्नु भएको थियो र कहिले सकियो, कहिले हस्तान्तरण गर्नुभयो?
1: यो हस्तान्तरण गर्ने बेलामा चाहिँ मोतिमा हाम्रो एडब्ल्यू साहब हुनुहुन्थ्यो, तर यो फेब्रुअरीको 2nd weekमा चाहिँ यो हस्तान्तरण भएको थियो। प्रोजेक्ट चाहिँ अब 11-12 महिनाकै 1 इयरकै ड्युरेसनमा चाहिँ यो कम्प्लिट भएको।
0: यो ठाउँको लागि खानेपानी कहाँबाट ल्याउनु भयो? पानीको मूल चाहिँ कति टाढा छ?
1: पानीको मूल चाहिँ यो हाम्रो दिक्तेल साइट पर्छ। दिक्तेल साइटको पनि अर्को यो गाउँपालिका भन्छ, मैले ठ्याक्कै बिर्सेँ है, यो गाउँपालिकादेखि एराउन्ड 20-25 किलोमिटर मासतिर पर्छ, यो चाहिँ डाँडामा पर्छ, त्यहाँबाट चाहिँ यो पानी ल्याएको।
0: अब खबर फटाफट।
2: काठमाडौँ उपत्यकाका 7 होल्डिङ सेन्टरमा राखिएका 388 सुकुम्बासी परिवारलाई नागरिकताका आधारमा सम्बन्धित स्थानीय तहमै व्यवस्थापन गरिने, तराईको ठेगाना भएका सुकुम्बासीलाई प्रति परिवार 1 कट्ठा र पहाड़ी र हिमाली जिल्लाका सुकुम्बासीलाई 1.5 रोपनी जग्गा दिने सरकारको तयारी। झापाको बिर्तामोड 8 देउनिया खोलामा पुराणबाट उठाएको पैसाबाट विश्रान्ति घाट निर्माण, बसायममा देउनिया खोलामा आउने बाढ़ीले शब्दाह गर्न कठिन हुने र सब नै बग्ने वर्षौंदेखिको समस्या समाधान। गएको आर्थिक वर्षमा काकड भित्ता नाकाबाट मात्र 24.50 अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, पेट्रोलबाट 5.87 करोड र डिजेलबाट 2.93 करोड राजस्व संकलन। नेपाली सेनाद्वारा जटिल भूगोलका 32 सड़क आयोजना सम्पन्न, 1400 किलोमिटर सड़क निर्माण, हाल कर्णाली करिडोर, दार्चुला टिकर र बेनीघाट आरूघाट लार्के भन्ज्याङ गरी 3 महत्वपूर्ण आयोजनाको काम हुँदै। संघीय संसद भवन निर्माणको म्याद 7 पटक थप्ने तयारी, 2079 असोज 16 नै सक्नुपर्ने भवनको भौतिक प्रगति हालसम्म 95%, 6 महिनाका लागि म्याद थप गर्न शहरी विकास तथा भवन निर्माण विभागको प्रस्ताव। धान बाली गोड्ने मुख्य समयमा पनि बाँकेमा रासायनिक मलको अभाव, सहकारीको गेटमा घण्टौं लाइन बस्दा पनि मल नपाएपछि रित्तै हात घर फर्किए किसान, तत्काल आपूर्ति सहज बनाउन माग। र गत वैशाखदेखि हालसम्म मुलुकका विभिन्न ठाउँमा विपदका घटनामा परि 196 जनाको मृत्यु, 4 अझै बेपत्ता, सबैभन्दा धेरै सर्पको टोकाईबाट 54 ज्यान गयो।
0: र विश्व एसियाली खेलकुद एसियाडमा नेपालको प्रतिनिधित्व गर्दै कञ्चनपुरका 9 खेलाडी सहभागी हुने भएका छन्। जापानमा आयोजना हुने प्रतियोगितामा महिला तथा पुरुष गरी 9 खेलाडी र 3 प्रशिक्षक सहभागी हुँदैछन्। अहिलेसम्म
3: गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलाइन भरी
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

बागमती प्रदेशका उपत्यका बाहेकका 10 जिल्लाका 91 ठाउँ दुर्घटनाको हिसाबले जोखिमयुक्त छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको तथ्याङ्क अनुसार भौगोलिक हिसाबले चितवन, धादिङ र मकवानपुर जिल्ला दुर्घटनाका लागि अत्यधिक संवेदनशील छन्। प्रदेशका 91 जोखिमयुक्त ब्ल्याक स्पट मध्ये चितवनमा 17, धादिङमा 16, सिन्धुलीमा 14 र मकवानपुरमा 12 छन्। काभ्री पलाञ्चोकमा 11, नुवाकोटमा 8, रसुवा र रामेछापमा 4, सिन्धुपाल्चोकमा 3 र दोलखामा 2 ठाउँ जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ। काभ्री पलाञ्चोकमा 11, नुवाकोटमा 8, रसुवा र रामेछापमा 4, सिन्धुपाल्चोकमा 3 र दोलखामा 2 ठाउँ जोखिमयुक्त रहेका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको हो। उहाँका अनुसार दुर्घटनामा परि 5 भन्दा बढीको मृत्यु भएको ठाउँलाई जोखिमयुक्त मानिएको हो। यहाँ विगत 3 आर्थिक वर्षमा 5872 सवारी दुर्घटनामा परि 959 जनाले ज्यान गुमाएका छन्। 11,669 जना घाइते भएका छन्। गएको आर्थिक वर्षमा भएका 1,924 दुर्घटनामध्ये 1,114 राजमार्गमा, 539 ग्रामीण र 271 शहरी क्षेत्रमा भएका छन्। मध्याह 12 बेलुका 6 समय दुर्घटनाका दृष्टिले बढी जोखिमयुक्त देखिएको उहाँको भनाइ छ। प्रदेशका 10 जिल्लाको 14,456 किलोमिटर भन्दा बढी सड़क सञ्जाल र 1,73,000 भन्दा बढी सवारी साधन व्यवस्थापनका लागि 332 जना ट्राफिक प्रहरी कार्यरत छन्। एकजना ट्राफिक प्रहरीले औसत 43.55 किलोमिटर सड़क र 552 सवारी साधनको निगरानी गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। गएको वर्ष 90,983 सवारीलाई कार्यवाही गर्दा 9 करोड़ बढी राजस्व संकलन भएको छ। दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने एन्टिस्नेक भेनमको अभाव भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लमही अस्पताल गढवा सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौजदात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल 2 सर्पदंशका बिरामी उपचाररत छन्। गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण पोखरेलले गढवाको सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मौजदात कम रहेकाले समस्या हुन सक्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ। गएको वर्ष दाङमा सर्पदंशका कारण 7 ज्यान गएको थियो। सुनसरी घटनापछि मधेसका विभिन्न जिल्लामा देखिएको तनाव सामे बन्दै गएपछि गृहमन्त्री सुदन गुरूङ काठमाडौँ फर्कनु भएको छ। गुरूङ 4 मधेस भ्रमण सकेर बुद्धयरको विमान मार्फत हिजो काठमाडौँ आउनु भएको हो। मधेस बसाईका क्रममा गृहमन्त्री गुरूङले सुनसरी, सिरहा लगायत प्रभावित जिल्लाको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गर्नुभएको थियो। गुरूङले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आन्दोलनरत पक्षसँग छलफल गर्दै शान्ति सुरक्षा कायम गर्न पहल गर्नुभएको थियो। गृहमन्त्री गुरूङको उपस्थितिमा आन्दोलनरत पक्षसँग वार्ता पनि भएको थियो। वार्तापछि प्रभावित क्षेत्रको अवस्था क्रमशः सहज बन्दै गएको प्राप्त समाचारमा जनाइएको छ। नर्सिङ क्षेत्र सुधारको माग राख्दै 4 सत्याग्रहमा बसिरहेकी नर्स ज्योति राणाभाटको स्वास्थ्य अवस्था खस्किँदै गएको छ। 15 माग राखेर अनसन शुरू गरेकी ज्योतिलाई अहिले वीर अस्पतालको आईसीयूमा राखिएको छ। नर्सिङ काउन्सिलमा साउन 14 सत्याग्रह शुरू गरेकी ज्योतिलाई हिजो वीर अस्पताल भर्ना गरिएको थियो। शरीरमा रक्तचाप, सुगर लेभल कम भएपछि ज्योतिलाई क्याबिनबाट आईसीयूमा सारिएको हो। विभिन्न सरकारी अस्पतालमा करारमा काम गरेकी ज्योति हाल वीर अस्पतालमै नर्सिङ विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ। सरकारीमा करारमा काम गर्ने नर्सहरूले पारिश्रमिक तह अन्तर्गत पाउनुपर्ने, पर्याप्त नर्सिङ जनशक्ति अस्पतालमा हुनुपर्ने, नर्सिङ शिक्षा गुणस्तरीय हुनुपर्ने लगायत विषयमा ज्योतिले आवाज उठाउँदै आउनु भएको छ। सरकारले नर्सिङ पेसालाई बेवास्ता गरेको ज्योतिको गुनासो छ। गएको आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका चितवन भरतपुरका 13 शव नेपाल ल्याइएको छ। भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाको प्रक्रिया पूरा गरेर शव नेपाल ल्याइएको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले साम्प्रदायिक झडप नियन्त्रणका लागि पार्टीकै सदस्यहरूसँग पनि वार्ता गरिएको बताउनु भएको छ। जनकपुरमा संचारकर्मीसँग नेता झाले धार्मिक मामिला उठाएर आएका सदस्यसँग वार्ता गरेर समझदारी गरिएको बताउनु भएको छ। झाले हिन्दूवादी संगठनले उठाएका र सहमति भएका माग पूरा हुने आश्वासन दिनुभयो।
1: उहाँहरू त्यहाँबाट वार्ताको टेबलमा पनि आउनु पाउनुहुन्छ। आउनुभयो, उहाँहरूको माग हामीहरूले बुझ्यौँ, त्यो ग्रहण गऱ्यौँ र त्यसको सम्भावना भएको मागहरूप्रति हामी त्यसरी नै हिजो जुन माग पत्रमा उल्लेख भएको तरिकाले नै हामी अगाडि बढ्नेछौँ।
0: पार्टीको सदस्य र धार्मिक आस्थाको आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उहाँको भनाइ छ। उहाँका अनुसार हिन्दू सम्राट सेनाका प्रतिनिधिसँग सरकारले 9.5 घण्टा वार्ता गरेको थियो। मध्य प्रदेशमा 3,50,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालयका अनुसार मध्य प्रदेशका 8 जिल्ला मध्ये सिराहामा 100% रोपाई सकिएको छ। सिराहामा 54,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभएको छ। यस्तै सप्तरीमा 90% रोपाई सकिएको छ। सप्तरीमा 68,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म 61,200 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। यता धनुषामा 85% रोपाई सकिएको छ। जिल्लामा हालसम्म 37,315 हेक्टरमा रोपाई सकिएको छ। त्यस्तै महोत्तरीमा 74%, सर्लाहीमा 94%, रौतहटमा 93%, बारामा 95% तथा पर्सामा 91% रोपाई भएको छ। मध्य प्रदेशमा अनुकूल वर्षा र पर्याप्त सिंचाइ सुविधाका कारण यो वर्ष रोपाई सन्तोषजनक रहेको विश्वकर्माको भनाइ छ। अब खबर फटाफट।
2: काठमाडौँ उपत्यकाका 7 वटा होल्डिङ सेन्टरमा राखिएका 388 सुकुम्बासी परिवारलाई नागरिकताका आधारमा सम्बन्धित स्थानीय तहमै व्यवस्थापन गरिने, तराईको ठेगाना भएका सुकुम्बासीलाई प्रति परिवार 1 कट्ठा र पहाड़ी र हिमाली जिल्लाका सुकुम्बासीलाई 1.5 रोपनी जग्गा दिने सरकारको तयारी। झापाको बिर्तामोड 8 देउनिया खोलामा पुराणबाट उठाएको पैसाबाट विश्रान्ति घाट निर्माण, बसायाममा देउनिया खोलामा आउने बाढ़ीले शब्दाह गर्न कठिन हुने र सब नै बग्ने वर्षौंदेखिको समस्या समाधान। गएको आर्थिक वर्षमा काकड भित्ता नाकाबाट मात्र 24.50 अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, पेट्रोलबाट 5.87 अर्ब र डिजेलबाट 2.93 अर्ब राजस्व संकलन। नेपाली सेनाद्वारा जटिल भूगोलका 32 वटा सड़क आयोजना सम्पन्न, 1400 किलोमिटर सड़क निर्माण, हाल कर्णाली करिडोर दार्चुला टिकर र बेनीघाट आरूघाट लार्के भन्ज्याङ गरी 3 वटा महत्वपूर्ण आयोजनाको काम हुँदै। संघीय संसद भवन निर्माणको म्याद 7 पटक थप्ने तयारी, 2079 असोज 16 नै सक्नुपर्ने भवनको भौतिक प्रगति हालसम्म 95%, 6 महिनाका लागि म्याद थप गर्न शहरी विकास तथा भवन निर्माण विभागको प्रस्ताव। धान बाली गोड्ने मुख्य समयमा पनि बाँकेमा रासायनिक मलको अभाव, सहकारीको गेटमा घण्टौं लाइन बस्दा पनि मल नपाएपछि रित्ते हात घर फर्किए किसान, तत्काल आपूर्ति सहज बनाउन माग। र गत वैशाखदेखि हालसम्म मुलुकका विभिन्न ठाउँमा विपदका घटनामा परि 196 जनाको मृत्यु, 4 जना अझै बेपत्ता, सबैभन्दा धेरै सर्पको टोकाईबाट 54 जनाको ज्यान गयो।
0: बेलायती फुटबल संघका पूर्व प्रमुख मार्क पालियोसले फिफा अध्यक्षमा जियानी इन्फान्टिनोलाई हटाउन गैर युरोपेली उम्मेद्वार उत्कृष्ट हुन सक्ने बताउनु भएको छ। फुटबल प्रतियोगितामा निजी लगानीको विषयमा इन्फान्टिनोको प्रस्ताव अस्वीकार भएर फिर्ता लिनु परेपछि उहाँको राजीनामाका लागि दबाव बढेको छ। अध्यक्ष इन्फान्टिनोले पद नछाड्न जुनसुकै हत्कण्डा अपनाउन सक्ने
3: There is a very great sort of suspicion in the majority of the smaller countries and the non-European countries. They feel the dominance of Europe. And that was used by Sepp Blatter to actually keep him in power to some extent.
0: इरानको आग्रह अनुसार आक्रमण रोकेको अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको अभिव्यक्तिलाई इरानी फौजले अस्वीकार गरेको छ। इरानी फौजले ट्रम्पले ढाँटेको आरोप लगाएको छ। छिटै सहमति हुने देखिएपछि पूर्व निर्धारित आक्रमण रोकेको ट्रम्पले बताउनु भएको थियो। मध्यपूर्व मामिला विश्लेषक तारा अङ्गारोले सम्भावित थप लागि इरान तयार

0: नेपाली काङ्ग्रेस एकताबद्ध वा अर्को नयाँ काङ्ग्रेस जन्मने भन्ने कुराको टुङ्गो यही महिनाभित्र लाग्ने देखिएको छ। संस्थापन इतर पक्षले राष्ट्रिय भेला डाकेपछि नयाँ पार्टी खोल्ने अन्तिम तयारीका रूपमा विश्लेषण गरिएको छ। यो पक्षले यही साउन 29 तीन दिनका लागि राष्ट्रिय भेला डाकेको छ। नेता मीनबहादुर विश्वकर्मा,
1: जो हाम्रा सबै अग्रज नेताहरू हुनुहुन्थ्यो, उहाँहरूको विचार, सिद्धान्त, व्यवहार, भावना, उहाँहरूको योगदानलाई आत्मसात गर्नेहरूको समूह चाहिँ अहिले पुरै आयोग र अदालतले अधिकार दिएको काङ्ग्रेसभन्दा बाहिर छ। र त्यसलाई मिलाएर लैजानुस् भनेर करिब 7-8 महिनासम्म पहल, प्रतीक्षा, धैर्यता गर्दा पनि सम्भव नभएपछि चार प्रदेशको भेलाले एउटा राष्ट्रिय भेला गरौँ भन्ने प्रस्ताव थियो र त्यही प्रस्ताव अनुसार बिपी स्मृति दिवस पनि मनायौँ। र फेरि यो बिचमा 22 दिन चाहिँ सम्वादका लागि समय लिउन त भन्दा पनि कुनै सार्थक सम्वाद र छलफल नभएपछि अब एउटा नयाँ कार्यदिशासहित अगाडि बढौँ भनेर राष्ट्रिय भेलाको आयोजना गरिएको छ। यो राष्ट्रिय भेलाले यहाँले भन्नुभयो जस्तो दुइटै हुन्छ। पहिलो त पार्टी एकताको सम्भावना नै हो, अवसर हो। त्यो हुन सकेन भने लोकतान्त्रिक शक्तिका रूपमा अर्को नयाँ कार्यदिशातर्फ पनि जान सक्छ।
2: भनेपछि छिनोफानो यही साउनभित्र हुन्छ। अब
1: साउन महिनाभित्र पछि 31 कार्यक्रम सम्पन्न हुँदै गर्दा त्यो सभाले, त्यो भेलाले के म्यान्डेट दिन्छ त्यही अनुसार अगाडि जान्छ।
2: संस्थापन भित्रै अटाउने एउटै कुवाको पानी खाने सम्भावना चाहिँ कति देख्नु भएको छ तपाईँले?
1: मलाई चाहिँ आजसम्म नेताहरूसँग सबैसँग कुरा हुँदाखेरि सूत्रबद्ध, सार्थक, फेस टु फेस कुरा नभएको हुनाले नै 7 त्यत्तिकै गयो भने अब 7 के हुन्छ होला र भन्ने लागिरहेको छ।
2: डाक्टर शेखर पक्ष चाहिँ नआउने भयो होइन?
1: होइन, शेखर पक्ष नआउने भन्ने छैन। हिजो शशाङ्क कोइरालाले आफ्नै मुखबाट हामी दाजुभाइको राम्रो कुरा भएको छ, म विराटनगर आएँ, आजै गरिहाल्नुभयो पत्रकार सम्मेलन, म तिम्रो साथमा छु, रहन्छु, मिडियामा भन्नु परे पनि भनिदिन्छु, हामी एक ठाउँमा छौँ भनेर शेखर दाले भन्नुभएको छ भनेर उहाँले आफै भन्नुभएको हुनाले, र अस्ति बिपी स्मृति दिवस मनाउने कुरा, त्यो पछिको पनि 11 बैठकमा हामी सँगसँगै छौँ है भनेर उहाँले भन्नुभएको हुनाले राष्ट्रिय भेलामा चाहिँ उहाँहरूको उपस्थिति हुन्छ।
2: तर डाक्टर शेखरकै मुखबाट त केही पनि आएन, शशाङ्कको मुखबाट मात्रै आयो कुरा।
1: डाक्टर शेखरले भन्नुभएको छ हिजो पनि, म एकताकै पहलमा छु अझै भन्नुभएको छ, हामी पनि एकताकै प्रतीक्षामा छौँ।
2: अनि उतापट्टि पनि त्यही भन्नुभएको छ उहाँले त फेरि,
1: होइन, नेताहरू पहलमा हुनुहुन्छ, ठिक कुरा हो। पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला पार्टी एकताकै पक्षमा हुनुहुन्छ, तर यो ठुलो संख्यालाई यदि समयमै व्यवस्थित गरेर संगठित गर्न सकिएन भने धेरैले पार्टी छोड्नुभयो। यहाँले थाहा पाउनु होला, धनकुटामा पूर्व सांसदको नेतृत्वमा समिति सदस्यहरू सहित 19-20 जानुभयो। कर्णाली प्रदेशमा झन् 5-6 जनप्रतिनिधिले पार्टी छोड्नुभयो। मधेसमा त्यसै गरी छोडिरहनु भएको छ। यदि अहिले नेतृत्वले पार्टी सबैलाई समेटेर जान सकेन भने पार्टी पुरानै अवस्थामा संगठित रहन सक्दैन। त्यसैले विकल्पमा पनि अर्को शक्ति बनाउनु पर्छ भन्ने धारणा अगाडि आएको छ।
0: झापामा पछिल्लो 16 जंगली हात्तीको आक्रमणबाट 80 ज्यान गुमाएका छन्।
3: डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा 28 हात्ती मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 असार 3 गतेदेखि 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ। कार्यालयका अनुसार 2080 हात्तीको आक्रमणबाट 3 8 मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार गएको वर्ष मात्रै 6 हात्ती मारिएका छन्।
0: मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहादेखि सर्लाहीसम्मको निर्माण अन्तिम चरणमा पुगेको छ।
4: यो खण्डमा 24 पुल बनिसकेका छन् भने 90% भन्दा बढी सड़क कालोपत्र भएको छ। हुलाकी राजमार्ग निर्देशनालयका अनुसार सिराहादेखि सर्लाहीसम्मको 406 मध्ये 347 कालोपत्र भएको छ। धनुषामा 3, सर्लाहीमा 7, महोत्तरीमा 3 र सिराहामा 3 गरी 19 पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। कालोपत्र गर्न बाँकी 58 सड़क मध्ये 12 सड़कको ठेक्का प्रक्रिया शुरू भएको छ। चालू आर्थिक वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालय प्रमुख कृष्ण कुमार महतोले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम हुलाकी राजमार्ग 1792 लामो हुनेछ।
0: हंगेरीले 44 पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। प्रधानमन्त्री पिटर म्यागारले जानु भएन।

0: धनुषाको जनकपुर धाममा लगाइएको निषेधाज्ञा अहिले बिहान 5 बजेदेखि हट्ने भएको छ। अस्ति कर्फ्यू हटाएर जारी गरिएको निषेधाज्ञा आज बिहानदेखि हटाइने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। जनजीवन सामान्यकरणतर्फ उन्मुख भएकाले निषेधाज्ञा हटाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाएको छ। सुरक्षा अवस्थाको समीक्षा र विश्लेषणपछि निर्णय गरिएको प्रशासनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गर्नुभएको सूचनामा गएको साँझ 7 बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको छ। साम्प्रदायिक दंगा हुने जोखिम देखिएपछि गोलबजारमा बिहिबार दिउँसोदेखि लगातार कर्फ्यू लगाइएको थियो। यस्तै सुनसरीका अधिकांश क्षेत्रमा जारी निषेधाज्ञा हटाइएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्दै देवानगंज, भोकराहा, नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम रहने उल्लेख गर्नुभएको छ। यसअघि सुनसरीका 10 स्थानीय तहमा निषेधाज्ञा कायमै राखिएको थियो। प्रशासनले निषेधाज्ञा कायम रहेका क्षेत्रमा 5 जना भन्दा बढी भेला हुन, जुलुस प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह गरेको थियो। हिजै सप्तरीको राजविराज र बोधे वर्षाइनको कर्फ्यू पनि हटाइएको छ। जनकपुरधाममा अस्तिबाट कर्फ्यू हटाइएको थियो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा भोजपुरको टेम्के मयुङ 4 चखेवा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। एरिया वेलफेयर सेन्टर भोजपुरका एसिस्टेन्ट एरिया वेलफेयर अफिसर मुकेश थामसुहाङ,
1: गएको आर्थिक वर्षमा एउटा चखेवा खानेपानी प्रोजेक्ट सञ्चालन भएको थियो। यो भोजपुर र दिक्तेलको ठ्याक्क बोर्डर डाँडामा पर्छ। त्यो ठाउँमा हामीले खानेपानी वितरण गरेको थियौँ। त्यो चाहिँ टेम्के मयुङ गाउँपालिका वार्ड नम्बर 4 भोजपुर अन्तर्गत पर्छ। यसको लागि चाहिँ हाम्रो गोर्खा वेलफेयर ट्रस्टको कन्ट्रिब्युसन चाहिँ जम्मा 78 लाखको रहेको थियो भने खानेपानीको स्रोत चाहिँ उता दिक्तेल साइडको खानेपानी, यो उपभोक्ताहरू चाहिँ यता भोजपुर साइडको ठ्याक्कै त्यो बजार क्षेत्रमा परेको कारणले गर्दाखेरि लागत पनि अलिकति बढी भएर यो 78 लाख चाहिँ हाम्रो जिडब्लुटीको कन्ट्रिब्युसनले चाहिँ निर्माण भएको थियो। ठाउँ चाहिँ स्पेसली यो पर्यटन क्षेत्रमा एकदम प्रख्यात क्षेत्र पनि भन्छ है। यो ठाउँ चाहिँ बजार क्षेत्रको मान्छेले, त्यसमा चाहिँ हाम्रो 2-4 वेलफेयर पेन्सनर पनि हुनुहुन्छ, सर्भिस पेन्सनर पनि हुनुहुन्छ। टोटल गरेर हाम्रो 40 घरधुरी संख्या चाहिँ यो हाम्रो यो खानेपानीबाट लाभान्वित भएको छन् भने त्यस अन्तर्गतै 3 कम्पनीहरू, जस्तै हाम्रो त्यहाँनेरि स्कुलहरू पनि छ, सानो तिनो माइक्रो फाइनेन्सहरू भन्छ यस्तो उहरूलाई पनि जम्मा जम्मी टोटल त्यो क्षेत्रमा भएको 3 कम्पनीहरूलाई गरेर टोटल 43 घरधुरी संख्यालाई चाहिँ लाभान्वित हुने तरिकाले चाहिँ सखेवा खानेपानी प्रोजेक्ट चाहिँ वितरण गरेका छौँ।
0: समुदायको लगानी के कस्तो छ यो प्रोजेक्ट अन्तर्गत?
1: 10% चाहिँ कम्युनिटीबाट चाहिँ बिहोर्नु पर्ने हुन्छ। तर त्यो बिहोर्दा चाहिँ कस्तो छ भन्दाखेरि उहाँहरूले चाहिँ श्रमदान गर्ने आदि इत्यादि गरेर चाहिँ जुन फाइनेन्सियल देखाउने चाहिँ त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ 10% कन्ट्रिब्युसन गरेको चाहिँ देखाउनुहुन्छ।
0: कहिलेदेखि निर्माण सुरु गर्नु भएको थियो र कहिले सकियो, कहिले हस्तान्तरण गर्नुभयो?
1: यो हस्तान्तरण गर्ने बेलामा चाहिँ म थिइनँ, हाम्रो एडब्ल्यू साहब हुनुहुन्थ्यो। तर यो फेब्रुअरीको 2nd weekमा चाहिँ यो हस्तान्तरण भएको थियो। प्रोजेक्ट चाहिँ अब 11-12 महिनाकै 1 इयरकै ड्युरेसनमा चाहिँ यो कम्प्लिट भएको।
0: यो ठाउँको लागि खाने पानी कहाँबाट ल्याउनु भयो? पानीको मूल चाहिँ कति टाढा छ?
1: पानीको मूल चाहिँ यो हाम्रो दिक्तेल साइट पर्छ। दिक्तेल साइटको पनि अर्को यो गाउँपालिका भन्छ, मैले ठ्याक्कै बिर्सेँ है, यो गाउँपालिकादेखि एराउन्ड 20-25 किलोमिटर मासतिर पर्छ, यो चाहिँ डाँडामा पर्छ, त्यहाँबाट चाहिँ यो पानी ल्याएको।
0: ब्रिटिस गोर्खा तथा रोयल मरिन्सका पूर्व सदस्य आरोही निर्मल पूर्जा एमबीको शव ब्रोड पिकमा फेला पारिएको छ। पाकिस्तानमा पर्ने हिमालको 5,700 मिटर उचाइमा आरोही पूर्जाको शव भेटिएको उद्धारकर्मीले बताएका छन्। 43 वर्षका पूर्जा र अरू 9 आरोहीले आरोहण सकेर फर्कने क्रममा हिम पहिरो आउँदा मृत्युवरण गर्नु परेको हो। पूर्जाको आरोहण कथालाई लिएर नेटफ्लिक्समा वृत्तचित्र समेत बनेको थियो। ब्रोडपिक आरोहणका क्रममा हिम पहिरोमा परि आरोहीहरूको निधन भएको प्रति सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत दुर्घटनामा प्रख्यात आरोही पूर्जा सहित आरोहीहरू पूर बहादुर गुरुङ युक्त, किली पेम्बा शेर्पा, किलु निमा शेर्पा, नवाङ थिन्टु शेर्पा, गालु शेर्पा लगायत आरोहीको निधनबाट अपूरणीय क्षति भएको जनाएको छ। आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपाली दूतावास इस्लामाबादबाट सहजीकरण भइरहेको जनाइएको छ। तेल उत्पादक ओपेक संगठनका साउदी अरब, रुस र अरू 5 मुलुकले तेल उत्पादन बढाउने भएका छन्। हर्मुज जल घाँटीमा तनाव भएका बेला दैनिक 1,88,000 ब्यारल उत्पादन बढाउन छलफल हुने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

καβριά σου κοινά. Μου του βαριβέ τα κοινά.

0: नवलपरासीको सुस्ता क्षेत्रमा बाँध भत्काउन आएको भारतीय सशस्त्र सीमा बल एसएसबीसँग झडप हुँदा तीनजना घाइते भएका छन्। सादा पोसाक र हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता गाउँपालिका 5 थारू टोल क्षेत्रमा आएपछि झडप भएको हो। स्थानीयले दुई दिन लगाएर बनाएको 132 मिटर लामो अस्थायी बाँध भारतीयले भत्काइदिएपछि झडप भएको सुस्ता बचाउ अभियानका संयोजक बाबु खानले जानकारी दिनुभएको छ। खानका अनुसार नेपाल सरकारले 14 करोडमा बाँध बनाउने आफ्नै योजना लागू गर्न नसक्दा विवाद हुने गरेको छ।
1: त्यो काम गर्नलाई सरकारले केही करोडको बजेट पनि छुट्याइदिएको थियो, तर त्यो काम एनडीए सरकारको विरोधमा काम रोकियो। रोकेपछि अहिले बाढी आयो, बाढी आएपछि पुरा गाउँमा पानी पस्यो, पानी पसेपछि अब हामी थाहा भयो कटान हुँदैछ, यो 14 करोडको पनि बजेट हामीलाई जान्छ भनेर, अनि सुस्ता पनि रहन्न। हामी पुरा सुस्तावासी एक दिन आफै पुरा प्लान गरेर हाम्रो एकमत भएर कि आज हामी गएर त्यहाँ बाँध बाँधौँ, बाँध भएन भने हाम्रो सुस्ता कट्छ, हाम्रो भूमि नै रहन्न भने हामी बसेर के काम गर्नु। त हामी गयो बाँध बाँध्यो, बाँध बाँधेर हामी 15 गते गर्थ्यौँ, 15 गते र 16 गते दुई दिन काम भयो। आज 17 गते तिनीहरू एसएसपीहरू त्यहाँ आएर त्यो बाँध भत्काउने काम गर्दै थिएन, तिनीहरू सिभिलमा थिएनन्। 10-15 जना तिनीहरू लगभग थिएन र हामी विरोध गरेपछि त्यो थाहा पायौँ कि तिनीहरूको 120 जनाको टोलिया छ, त्यसमा झगडा पनि भएको हो, त्यही 3 जना घाइते पनि भएको हो, अनि तिनीहरू लग्थेपछि गयौँ।
2: अनि नेपाल सरकारको तर्फबाट त्यहाँ उपस्थिति थियो कि थिएन?
1: नेपाल सरकारको सशस्त्र सेना बलको पनि त्यो आउनुहुन्थ्यो, हामीले धेरै पनि त्यसलाई कन्ट्रोल गरेको, हामीले सम्झाएको पनि हो, तर उहाँको ओभरमा चाहिँ त्यो काम लगभग पहिल्यै भइरहेको थियो। अब हाम्रो त्यो भूमि हो, यो त सरकारको त्यो पैसा त नोक्सान हुन्छ हुन्छ नै, हाम्रो सुस्ता नै कट्छ भनेर त्यो अघिको जुन 132 मिटर बाँध थियो नि त्यो बाँधे पार बच्छ, त्यो बाँधेपछि त्यो सुस्तामा पानी पर्दैन, बाँध पनि काट्दैन भनेर हामीले आफै गएर त्यो बाँध बाँधेको। अरे बाँध बाँधेपछि तिनीहरू एसएसपीहरू आएर त्यही बाँध भत्काइरहेछन्, तर हाम्रो समस्या यही हो, हामीले हजुरले पनि भनिदिनु पर्यो सरकारसँग, सरकारले हामीलाई मोहरा बनाएको हो। अब यहाँ सबैले आधा मान्छेले अनागरिक पनि बनाएर बसेको छ, हामी सधैँ दिएको देशको लागि लड्ने नागरिकता दिएको छैन, हामी आन्दोलनमा पनि गएको, आज यत्रो दिन तक भइसक्यो त्यस्तो केही सुनवाई गरेको छैन। कमसेकम तिनीहरू एउटा टिम आएर घरमा एउटा अवलोकन सबको सुस्तावासी हो भनेर तिनीहरूले छिटोभन्दा छिटो नागरिकता दिनुपर्छ, एउटा हाम्रो आधार हुन्छ, हाम्रो हतियार हुन्छ लड्नलाई पनि। तर पनि सुस्तावासीलाई अहिले यो 2020 नै यो बस्ती बसेको, तर अहिलेसम्म यो 50-60 साल भयो तर पनि सुनवाई केही गरेको छैन, त्यस्तो सरकारले केही एक्सन लिँदैन।
0: नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई 5 लाख रुपियाँ नगद जरिवाना गरेको छ। शेरचनलाई केन्द्रीय बैंकबाट जारी निर्देशनहरू उल्लंघन गरेको निष्कर्षसहित जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ। अब खबर फटाफट।
3: काठमाडौँ उपत्यकाका 7 वटा होल्डिङ सेन्टरमा राखिएका 388 सुकुम्बासी परिवारलाई नागरिकताका आधारमा सम्बन्धित स्थानीय तहमै व्यवस्थापन गरिने, तराईको ठेगाना भएका सुकुम्बासीलाई प्रति परिवार 1 कट्ठा र पहाड़ी र हिमाली